0: स्थापनसँग माग गरेको छ।
1: इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशांक कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो। कांग्रेस संस्थापन पक्षले आउँदो असोज 16-19 महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकाले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खड़ा भएको दावीसहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै राजनीतिक, सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिक अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिइएको छ। थापा सहित प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बुधार्थ दिइएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पर्ने गरी गतिविधि अघि बढाएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलताको जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।
0: चीनसँग जोडिएका नाकामध्ये बझाङको ताक्लाकोट 7 वर्षमा पहिलो पटक खुले पनि यो नाका पुग्ने सड़क बन्न कम्तीमा 6 वर्ष लाग्ने भएको छ। कोविड महामारीको कारण देखाएर बन्द गरिएको नाका जोड्ने चैनपुर ताक्लाकोट सड़कमा चाहिए जति बजेट कम्तीमा 6 वर्ष लाग्ने भएको हो। सेती राजमार्ग चैनपुर ताक्लाकोट सड़क आयोजना प्रमुख इन्जिनियर वीरेन्द्र यादवले ट्र्याक खोल्नकै लागि 3 अर्ब रूपियाँ चाहिने बताउनु भएको छ।
2: अब अहिले जुन यो स्थानीय व्यापारीले 7 वर्षपछि नाका खुल्दा 6 दिन हिँडेर ताक्लाकोट जानुपर्ने अवस्था रहेछ, कहिलेसम्म यो अवस्था रहन्छ?
3: भौगोलिक विकटता भएको कारणले ट्र्याक खोल्न कठिनाइ भइरहेको छ र बजेट पनि न्यून विनियोजन भइराखेको छ। अलिकति बजेट विनियोजनको दर बढ्यो भने 5-6 वर्षमा ताक्लाकोट यानि नेपाल र चाइनाको बोर्डरसम्म ट्र्याक खोल्न सकिन्छ।
2: अब 5-6 वर्षमा खोल्नको लागि कति बजेट चाहिन्छ, तर अहिले त्यसको तुलनामा कति बजेट विनियोजन हुने गरेको छ?
3: अहिले वार्षिक 13-14 करोड मात्रै विनियोजन भइराखेको छ। त्यहाँसम्म खोल्नलाई लगभग हामीलाई 2.5-3 अर्ब रुपियाँ नै चाहिन्छ।
2: रकम खर्चको अवस्था के छ, अनि विभिन्न कारणले काम गर्न गाह्रो भएको भन्ने निर्माण पक्षको कुराहरू पनि आइरहन्छ, यो चाहिँ के हो?
3: त्यो पनि हो, मुख्य कुरा अलिकति भौगोलिक विकटता र काम निर्माण गर्ने समय पनि कम हुने। यो हिमाली जिल्लाहरूमा वर्षातको समयमा चाहिँ असारदेखि असोजसम्म वर्षा नै हुने, त्यसपछि मङ्सिर पुष माघमा हिमपात हुने, अत्याधिक चिसो हुने कारणले गर्दा पनि निर्माण कार्य गर्ने समय चाहिँ कम भइराखेको कारणले सोचे जस्तो प्रगति हुन सकिराखेको छैन।
0: नाका खुलेपछि बझाङका 53 जना स्थानीय 6 दिन हिँडेर डोका डाला र हस्तकलाका सामान लिएर ताक्लाकोट पुगेका छन्। ताक्लाकोट पुग्न 5,200 मिटर उचाइका ओरै पास हुँदै साइपाल र तलकोट गाउँपालिकाका स्थानीय पुगेका छन्। हाल व्यवसायीले ताक्लाकोट व्यापारका लागि घोडा खच्चर र चौरीमा सामान बोकाएर जाने गरेका छन्। नेपाली व्यापारीले फर्किँदा नुन, विद्युतीय सामान, कपडा, मादक पदार्थ लगायत सामान ल्याउने गरेका छन्। सरकारले 24 खनिज पदार्थको रोयल्टी निर्धारण गरेर खानी तथा खनिज पदार्थ ऐन संशोधन विधेयक ल्याएको छ।
2: प्रतिनिधि सभामा ल्याइएको विधेयकमा 3 वर्गभित्र पर्ने 24 खनिज र 3 उपसमूह निर्धारण गरिएको हो। सुझावका लागि ल्याइएको विधेयकमा सुन, चाँदी, मर्करी, क्रिस्टल, ग्रेफाइट, कोरन्डम, टुर्मालिन जस्ता खनिजको रोयल्टी दर निर्धारण गरिएको छ। उद्योगले कोरन्डमका लागि सबभन्दा बढी रोयल्टी तिर्नुपर्नेछ। अधातु वर्गमा रहेको यो खनिजका लागि प्रति केजी 25,000 रुपियाँ निर्धारण गरिएको छ। यो वर्गमा रुबी, सफर, इमरल्ड लगायत खनिज पर्नेछन्।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: भदौ 23 र 24 को घटना में 179 सरकारी निकाय को श्रेष्ठता जलेको महालेखा परीक्षक को कार्यालयले जनाएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समिति को बैठक में महालेखा परीक्षक तोयम रायले आंदोलन में श्रेष्ठता क्षति भएका निकाय को लेखा परीक्षण हुन नसकेको जानकारी दिनुभएको छ। सह महालेखा नियन्त्रक दीपक कलामिछानेले जलेका निकायको गोस्वार भौचर सुरक्षित रहेकाले त्यसबाट श्रेष्ठता कायम गर्न सकिने बताउनु भएको छ। अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले मन्त्रालय अन्तर्गतको राजस्वको कुनै क्षति नभएको बताउनु भएको छ। बैठकमा आन्दोलनका क्रममा श्रेष्ठता नष्ट भई लेखा परीक्षण हुन नसकेका कार्यालयका अनियमितलाई माफी नदिन सांसदहरूले आग्रह गरेका छन्। पूर्व अर्थमन्त्री एवं सांसद वर्षमान पुनले भदौ 23 र 24 प्राकृतिक प्रकोप र दुर्घटना दुवै नभएकाले यस विषयमा के गर्ने भनी सरकारले नै दृष्टिकोण अघि सार्नुपर्ने बताउनु भएको छ। कंग्रेसले सुनसरीको कप्तानगंज र सिराहामा भएका घटनापछि सरकारले गरेका सहमति तत्काल लागू गर्न माग गरेको छ। ती घटनाको निष्पक्ष स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकारी न्यायिक आयोग तत्काल गठन गर्न पनि कंग्रेसले माग गरेको छ। पार्टी मुख्यालय सानेपमा हिजो बसेको केन्द्रीय कार्य समितिको बैठकले मधेसमा निर्दोष नागरिकले ज्यान गुमाएको भन्दै न्यायका लागि पहल गर्न भनेको हो। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार हालसम्म 4 जनालाई सहित घोषणा गर्ने बाहेक अन्य सहमति कार्यान्वयन भएको छैन। केन्द्रीय कार्य समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज बिहान पनि बस्ने कार्यतालिका रहेको दुलालले उल्लेख गर्नुभएको छ। आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। सन् 2000 संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त 12 तारिकका दिन यो दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठानको मलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शन गरिँदैछ। यस्तै बिहान भ्रकुटी मण्डपदेखि मूल समारोह स्थल कमलादीसम्म युवा जागरण दौड हुँदैछ। मूल समारोहमा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्धन विषयमा उच्चस्तरीय प्यानल छलफलको आयोजना गरिएको छ। दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै 7 प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसङ्ख्या 1,24,12,000 अर्थात् कुल जनसङ्ख्याको 42.56% छ। कङ्ग्रेसको इतर पक्षले 15 महाधिवेशनका सबै प्रक्रिया स्थगित गर्न संस्थापनसँग माग गरेको छ।
4: इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशाङ्क कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो। काङ्ग्रेस संस्थापन पक्षले आउँदो असोज 16-19 महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकाले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खडा भएको दावीसहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै राजनीतिक सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिक अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिइएको छ। थापा सहित प्रदेश जिल्ला क्षेत्रीय पालिका वडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बुधार्थ दिइएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी गतिविधि अघि बढाएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलता को जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।
3: हिजोको बैठकमा पत्र बुझाएको प्रसंग। पोखराको पृथ्वी चोकमा वर्षौंदेखि सड़क पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएका बस पार्क भित्रैबाट छुट्न शुरू गरेका छन्।
5: सड़क पेटीमा बस पार्किङ तथा यात्रु चढाउने झार्ने काम हटाएर बस पार्क भित्रैबाट बस छुट्ने व्यवस्था मिलाइएको हो। सड़क पेटी र फुटपाथमा बस तथा अन्य सवारी साधनको अव्यवस्थित पार्किङका कारण पृथ्वी चोकदेखि चाइना पुलसम्मको क्षेत्र लामो समयदेखि अस्तव्यस्त थियो। फुटपाथ समेत बस सञ्चालन र यात्रु चढाउने झार्ने काममा प्रयोग हुँदा पैदल यात्रुले सासै खेप्दै आएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटाले पोखरा महानगरमा चल्ने नगर बस बाहेक जिल्ला बाहिर जाने तथा लामो दूरीका बस पार्क भित्रबाटै छुट्ने व्यवस्था गरिएको बताउनुभयो।
3: गणपूर्वक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। हिजो ढिलासम्म चलेको सदनमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन। सभामुख डिपी हरियालले निर्णयार्थ प्रस्तुत गर्न खोज्दा कङ्ग्रेस सचेतक निष्कल राईले गणपूरक संख्या यकिन गर्न माग गर्नुभएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दैछ दिउँसो सभा 1 बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक 2083 पेश गर्ने कार्यसूची छ यस्तै राष्ट्रिय सभाका सचिव तुलबहादुर कर्णेलले नेपाल विशेष सेवा ऐन 2041 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुहुनेछ कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ नेपालमा सौगौली सन्धि खोजी भइरहेको सन्दर्भमा मिलेर काम गर्न सकिने भारतीय विदेश मन्त्रालयका अधिकारीले बताएका छन् नियमित प्रेस भेटघाटमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालसँग सुमधुर सम्बन्ध रहेको र कुनै असमस्तारी समाधानका लागि संयन्त्रले काम गर्ने बताउनु भएको छ
4: देखिए भारत और पाक नेपाल के बीच में हमारे संबंध बड़े अच्छे हैं हो सकता है कुछ चीज़ों पे सहमति ना बना हो लेकिन उन जो भी उस प्रकार के मुद्दे हैं उसके लिए हमारे पास द्विपक्षीय वार्ता का एक ढांचा है और उस ढांचा के तहत हम इस पर अपनी दोनों पक्ष बैठ के मिलकर इस पर बात कर सकते हैं
3: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गएको आर्थिक वर्षमा 200 बढी सफल मृगौला प्रत्यारोपण गरेको छ केन्द्रका कार्यकारी निर्देशक डाक्टर कल्पना कुमारी श्रेष्ठले 202 सफल मृगौला प्रत्यारोपण गरेको जानकारी दिनुभएको हो प्रत्यारोपणमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीको समर्पण सहकारी र अथक मेहनतबाट उपलब्धि हासिल भएको उहाँले बताउनु भएको छ उहाँका अनुसार प्रत्येक सफल प्रत्यारोपणले बिरामीलाई नयाँ जीवन आशा र भविष्य दिने भएकाले प्रत्यारोपण सेवाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ सरकारले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा पाउँदै आएको भाडा छुट अनिवार्य उपलब्ध गराउन अनुरोध गरेको छ
5: महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ज्येष्ठ नागरिक संरक्षण शाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ज्येष्ठ नागरिकलाई कानून बमोजिमको छुट तथा सुविधा उपलब्ध गराउन अनुरोध गरेको हो मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दफा 9 सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि विशेष सुविधा सुनिश्चित गरिएको उल्लेख गरेको छ ऐनमा सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको किसिमका सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा 2 सिट सुरक्षित राख्नुपर्ने व्यवस्था छ त्यस्तै ज्येष्ठ नागरिकलाई भाडा दरमा कम्तीमा 50% छुट दिनुपर्ने कानूनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ तर कानूनमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि छुट नपाएको भन्दै ज्येष्ठ नागरिकबाट गुनासो आइरहेको मन्त्रालयले जनाएको छ
3: चितवन डिभिजन वन कार्यालयले 2 चितुवा अनुगमन र नियन्त्रणका लागि थर्मल ड्रोनको सहायता लिएको छ कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले विगत 2 कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हेर्न ड्रोनको सहायता लिएको हो दिनको समयमा नदेखिने रातको समयमा देखिने गर्दा नियन्त्रणमा लिन कठिन भएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलले जानकारी दिनुभएको छ अहिले चितुवा नियन्त्रणका लागि दिउँसोमा थर्मल ड्रोन वन्यजन्तुको तापक्रम पहिचान गर्न सक्ने 5 स्थानमा सिसी क्यामेरा जडान 3 स्थानमा खोर ट्यापिङ 3 स्थानमा खुट्टा ट्यापिङ काम गरिएको छ उहाँका अनुसार एउटा बच्चा चितुवा भरतपुर 15 नियन्त्रणमा लिइसकिएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा गएको महिना जहाज फेर्न क्याटरिङको डिब्बामा बस्नु परेको खबर आएका छन् इरानको आक्रमण जोखिम कम गर्न ट्रम्पले नेटो सम्मेलन छाडेर एयरफोर्स 1 साटो फौजी विमान चढेर बेलायत पुग्नुभएको अमेरिकी मीडियाले जनाएका छन् स्काईका अमेरिका संवाददाता डेभिड ब्लेभिन्सका अनुसार केही गम्भीर प्रश्न जन्मिएका छन्
6: With those journalists left on board that Air Force One, which was effectively a decoy plane in the face of serious threat posed by Iran, did the White House endanger the lives of American citizens? A question so far Secretary of State Marco Rubio has chosen to ignore.
3: कोलम्बियामा गएको भूकम्पमा परि 220 जनाभन्दा बढीको मृत्यु भएको छ सोमबार गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण 150 बढी भवन भत्किएका छन् उद्धारकर्मीले भग्नावशेषहरूमा खोजेर उद्धार जारी राखेका छन् भूकम्पको केन्द्रबिन्दु बोगोटाबाट करिब 250 माइल पश्चिममा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण संस्था USGSले सो जानकारी दिएको छ। जयरो बर्गास भग्नावशेषमा बेपत्ता भएका भाइलाई खोज्दै हुनुहुन्छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: कांग्रेसले सुनसरीको कप्तानगंज र सिराहामा भएका घटनापछि सरकारले गरेका सहमति तत्काल लागू गर्न माग गरेको छ। ती घटनाको निष्पक्ष स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय सर्वस्वीकार्य न्यायिक आयोग तत्काल गठन गर्न पनि कांग्रेसले माग गरेको छ। पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकले मधेसमा निर्दोष नागरिकले ज्यान गुमाएको भन्दै न्यायका लागि पहल गर्न भनेको हो। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार हालसम्म चारजनालाई सहित घोषणा गर्ने बाहेक अन्य सहमति कार्यान्वयन भएको छैन। केन्द्रीय कार्य समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज बिहान पनि बस्ने कार्यतालिका रहेको कार्यवाहक मुख्य सचिव दुलालले उल्लेख गर्नुभएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन सम्बन्धी नयाँ प्रस्तावित कानूनमा सुझाव नदिने भए आलोचना नगर्न भन्नुभएको छ। मन्त्रालयले विधेयकबारे सुझाव मागिरहेको भन्दै पुनले विधेयकबारे अहिले सुझाव दिन र नदिने भए बन्ने कानूनमा चित्त बुझाउन आग्रह गर्नुभएको हो। नेपालमा नै बसेर वा विदेशमा बसेर कानून बनाउन सुझाव दिन सकिने भन्दै उहाँले इमेल गर्न वा भेट्न आउन आग्रह गर्नुभएको छ। मस्यौदामा अनुसन्धानकर्ता तथा नवप्रवर्तकहरूलाई सकभर प्रशासनिक झमेला र दुःख नदिइकन काम गर्ने वातावरण मिलाउने व्यवस्था गरिएको उहाँको दावी छ। तर सुझाव पनि नदिने र पछि चित्त नबुझेर मिडियामा आलोचना गर्न नपाइने उहाँले बताउनु भएको छ। आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा भिन्न परिवेश साझा आकाङ्क्षा रहेको छ। सन् 2000 संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त 12 दिन यो दिवस मनाइँदै आएको छ। दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठानका मलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। यस्तै भिरकुटी मण्डपदेखि मूल समारोह स्थल कमलादीसम्म युवा जागरण दौड आयोजना हुँदैछ। मूल समारोहमा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्धन विषयमा उच्चस्तरीय प्यानल छलफलको आयोजना गरिएको छ। दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै 7 प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसङ्ख्या 1,24,12,000 अर्थात् कुल जनसङ्ख्याको 42.56% छ। पोखराको पृथ्वी चोकमा वर्षौँदेखि सडक पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएका बस पार्कभित्रैबाट छुट्न सुरु गरेका छन्। पोखरा महानगरपालिकाले बस पार्कभित्रका केही व्यापारिक संरचना हटाएपछि बस पार्क क्षेत्र केही व्यवस्थित बनेको छ।
4: सडक पेटीमा बस पार्किङ तथा यात्रु चढाउने झार्ने काम हटाएर बस पार्क भित्रैबाट बस छुट्ने व्यवस्था मिलाइएको हो। सडक पेटी र फुटपाथमा बस तथा अन्य सवारी साधनको अव्यवस्थित पार्किङका कारण पृथ्वी चोकदेखि चाइना पुलसम्मको क्षेत्र लामो समयदेखि अस्तव्यस्त थियो। फुटपाथ समेत बस सञ्चालन र यात्रु चढाउने झार्ने काममा प्रयोग हुँदा पैदल यात्रुले सास्ती खेप्दै आएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटाले पोखरा महानगरमा चल्ने नगर बस बाहेक जिल्ला बाहिर जाने तथा लामो दूरीका बस पार्क भित्रबाटै छुट्ने व्यवस्था गरिएको बताउनु भयो। बस पार्क अगाडिका यातायात समितिका अव्यवस्थित टिकट काउन्टर समेत हटाइने ट्राफिक प्रहरीले जनाएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना हठात जहाज बदलेर टर्की छाडेको खबर पुष्टि गर्नुभएको छ। संवाददाताहरूसँग ट्रम्पले सुरक्षाकर्मीको सुझाव अनुसार जहाज बदलेको बताउनु भएको छ। गएको जुलाई 8 क्यामेरा अघि देखिँदा एयरफोर्स वान चढेका ट्रम्पले लगत्तै एकछिन क्याटरिङ डिब्बामा बसी विमान बदलेर फर्किएको खबर आएका थिए। थप जानकारी बीबीसीका टम पेटम्यानबाट।
5: All of the kind of ordinary theatrics of the president boarding Air Force One, waving, everyone believing the president was on board Air Force One, but he was not, according to this report. It was an elevated catering van that had taken the president off the other side of Air Force One just after he boarded, was then taken to another military aircraft, which flew to the United Kingdom as Air Force One flew as well. There is some concern, of course, that because there were still journalists and White House staff and others on the Air Force One, which is raising a lot of questions about the safety of the individuals that were left on board the plane that the president wasn't on.
3: यसअघि अमेरिकी अधिकारीहरूले CBS न्यूजसँग इरानबाट जोखिम देखेकै कारण विमान बदल्न लगाइएको बताएका थिए। फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जोर्जिया रोड्रिगेजसँग विवाह गर्नुभएको छ। पोर्चुगलका स्ट्राइकर रोनाल्डोले आफ्नै मुलुकमा विवाह गरेको भन्दै तस्विर सार्वजनिक गर्नुभएको हो। लिस्बन नजिकै 5 सन्तानलाई सँगै राखेर विवाह भएको पोर्चुगलका मिडियाले जनाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: बुटवल र भैरहवामा आयल निगम आफैले खाना पकाउने ग्यास बिक्री सुरु गरेको छ। ग्यास अभाव भएपछि निगम ग्यास विक्रेता संघ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सिलिन्डर बेचिएको हो। स्वस्तिक, त्रिशूल, बुटवल, सिद्धार्थ, जानकी, सिद्ध बाबा, सिद्धनाथ, लुम्बिनी, आरती लगायत आठवटा कम्पनीका 800 सिलिन्डर बुटवलमा र 800 सिलिन्डर भैरहवामा बिक्री गरिएको छ। निगमको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर शैलेन्द्र भूषाल,
1: यहाँ चाहिँ केही दिनदेखि, गत एक हप्ता 10 दिनदेखि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको भन्ने सूचना आइसकेपछि अब हामीले विशेष गरी अपाङ्ग, वृद्धा अनि विद्यार्थी अनि अशक्तहरूलाई फोकस गरेर दुई ठाउँमा, बुटोलको बाल मन्दिर र भैरवामा खाद्य संस्थानमा दुई ठाउँमा चाहिँ नेपाल आयल निगम अनि जिल्ला प्रशासन कार्यालय र यहाँ उपभोक्ता मञ्च सबैको रोभर र यो उद्योगीहरूको रोभरमा चाहिँ समन्वय कार्य हामी भूमिका खेलिरहेको छ।
0: उपभोक्ताको नागरिकता वा कुनै परिचय पत्र राखेर मात्र सिलिन्डर दिइएको छ। भदौ 23 र 24 घटनाका बेला 179 निकायको श्रेष्ठता जलेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। प्रतिनिधि सभा सार्वजनिक लेखा समिति बैठकमा महालेखा परीक्षक तोयम रायले आन्दोलनमा श्रेष्ठता क्षति भएका निकायको लेखा परीक्षण हुन नसकेको जानकारी दिनुभएको छ। सह महालेखा नियन्त्रक दीपक लामिछानेले जलेका निकायको गोस्वार भौचर सुरक्षित रहेकाले त्यसबाट श्रेष्ठता कायम गर्न सकिनेछ। अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले मन्त्रालय अन्तर्गतको राजस्व कुनै क्षति नभएको बताउनु भएको छ। बैठकमा आन्दोलनका क्रममा श्रेष्ठता नष्ट भई लेखा परीक्षण हुन नसकेका कार्यालयका अनियमिततालाई माफी नदिन सांसदहरूले आग्रह गरेका छन्। पूर्व अर्थमन्त्री एवं सांसद वर्षमान पुनले भदौ 23 र 24 प्राकृतिक प्रकोप र दुर्घटना दुवै नभएकाले यस विषयमा के गर्ने भनी सरकारले नै दृष्टिकोण अघि सार्नुपर्ने बताउनु भएको छ। नेपालमा सुगौली सन्धि खोजी भइरहेको सन्दर्भमा मिलेर काम गर्न सकिने भारतीय विदेश मन्त्रालयका अधिकारीले बताएका छन्। नियमित प्रेस भेटघाटमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालसँग सुमधुर सम्बन्ध रहेको र कुनै असमझदारी समाधानका लागि संयन्त्रले काम गर्ने बताउनु भएको छ।
2: देखिए, भारत और पाक नेपाल के बीच में हमारे संबंध बड़े अच्छे हैं। हो सकता है कुछ चीज़ों पे सहमति ना बना हो, लेकिन उन जो भी उस प्रकार के मुद्दे हैं उसके लिए हमारे पास द्विपक्षीय वार्ता का एक ढांचा है और उस ढांचा के तहत हम इस पे अपनी दोनों पक्ष बैठ के मिलकर इस पे बात कर सकते हैं।
0: हेटौँडा उपमहानगरपालिका नगरको छुट्टै गान बन्ने भएको छ। सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता छल्किने गरी गान बनाउन नगरले रचना आह्वान गरेको छ। नगर गानलाई हेटौँडाको पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने सृजनाका रूपमा विकास गर्न चाहेको नगर प्रमुख मीना कुमारी लामाले बताउनु भएको छ। नगरपालिकाले नगर गान निर्माण सम्बन्धी अन्य व्यवस्था, हेटौँडा उपमहानगरपालिका पर्यटन वर्ष 2083 को लोगो तथा नगर गान निर्माण सम्बन्धी कार्यविधि बमोजिम हुने जनाएको छ। यो वर्ष हेटौँडा पर्यटन वर्ष मनाउने तयारी भइरहेको छ। सरकारले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा पाउँदै आएको भाडा छुट अनिवार्य उपलब्ध गराउन अनुरोध गरेको छ।
3: महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ज्येष्ठ नागरिक संरक्षण शाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ज्येष्ठ नागरिकलाई कानून बमोजिमको छुट तथा सुविधा उपलब्ध गराउन अनुरोध गरेको हो। मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 को दफा 9 सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि विशेष सुविधा सुनिश्चित गरिएको उल्लेख गरेको छ। ऐनमा सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको किसिमका सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा 2 सिट सुरक्षित राख्नुपर्ने व्यवस्था छ। त्यस्तै ज्येष्ठ नागरिकलाई भाडा दरमा कम्तीमा 50% छुट दिनुपर्ने कानूनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। तर कानूनमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि छुट नपाएको भन्दै ज्येष्ठ नागरिकबाट गुनासो आइरहेको मन्त्रालयले जनाएको छ।
0: चितवन डिभिजन वन कार्यालयले 2 चितुवा अनुगमन र नियन्त्रणका लागि थर्मल ड्रोनको सहायता लिएको छ। कार्यालय राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले विगत 2 दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हेर्न ड्रोनको सहायता लिएको हो। दिनको समयमा नदेखिने र रातको समयमा देखिने गर्दा नियन्त्रणमा लिन कठिन भएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलले जानकारी दिनुभएको छ। चितुवा नियन्त्रणका लागि दिउँसोमा थर्मल ड्रोन, 5 स्थानमा सिसी क्यामेरा जडान, 3 स्थानमा खोर ट्यापिङ, 3 स्थानमा खुट्टा ट्यापिङको लागि काम गरिएको छ। उहाँका अनुसार एउटा बच्चा चितुवा भरतपुर 15 नियन्त्रणमा लिइएको छ। खबर यति नै, नमस्कार।
4: यो बीएफबीएस गोरखा रेडियो हो।

0: રેડિયો BFBS કુરખર રેડિયો હો
1: સૈન્ય સમુદાય માં
0: રિલાયન્સ ભરી
1: ઓન એર
0: એપ માં
1: અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ
2: પ્લે BFBS
0: યુ BFBS કુરખર રેડિયો હો
1: કુરખર રેડિયો હો
3: गण्डकी प्रदेश सरकारले दैनिक काममा अवरोध गर्ने 16 कानूनी तथा प्रशासनिक जटिलता हटाउन संघीय सरकारलाई भन्ने भएको छ। प्रदेश विकास समस्या समाधान समितिको 15 बैठकले कर प्रणाली, प्राकृतिक स्रोतको बाँडफाँड र प्रशासनिक क्षेत्राधिकारका विषयलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जानकारी दिनुभएको छ। बैठकले कृषि आयमा कर लगाउने संवैधानिक अधिकार स्पष्ट पार्न संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ। सवारी जरिवाना बापतको रकम प्रदेशमा तत्ल्याउन कानुनी व्यवस्था मिलाउनु पर्ने माग पनि अघि सारिएको छ। ढुङ्गा, गिटी र बालुवा जस्ता नदीजन्य सामग्रीको बिक्रीबाट प्राप्त हुने राजस्व बाँडफाँडमा देखिएको विवाद, खनिज रोयल्टी, अन्नवर्ण र मनास्लो संरक्षणको व्यवस्थापन जिम्मा आफैले पाउनुपर्ने माग प्रदेशले पुनः दोहोऱ्याएको छ। काङ्ग्रेसले सुनसरीको कप्तानगञ्ज र सिराहामा भएका घटनापछि सरकारले गरेका सहमति तत्काल लागू गर्न माग गरेको छ। ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय सर्वस्वीकार्य न्यायिक आयोग तत्काल गठन गर्न पनि कङ्ग्रेसले माग गरेको छ। पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकले मधेसमा निर्दोष नागरिकले ज्यान गुमाएको भन्दै न्यायका लागि पहल गर्न भनेको छ। कङ्ग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा हालसम्म 4 जनालाई सहित घोषणा गर्ने बाहेक अन्य सहमति कार्यान्वयन नभएको भनिएको छ। केन्द्रीय कार्य समिति बैठकमा केन्द्रीय सदस्यहरूले आज पनि धारणा राख्नेछन्। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तन सम्बन्धी नयाँ कानुनमा सुझाव नदिने भए आलोचना नगर्न भन्नुभएको छ। मन्त्रालयले विधेयकबारे सुझाव मागिरहेको भन्दै पुनले विधेयकबारे अहिले सुझाव दिन र नदिने भए वन्य कानुनमा चित्त बुझाउन आग्रह गर्नुभएको हो। नेपालमा नै बसेर वा विदेशमा बसेर कानुन बनाउन सुझाव दिन सकिने भन्दै उहाँले इमेल गर्न वा भेट्न आउन आग्रह गर्नुभएको छ। मस्यौदा अनुसन्धानकर्ता तथा नवप्रवर्तकलाई सक्वर प्रशासनिक झमेला र दुःख नदिकन काम गर्ने वातावरण मिलाउने व्यवस्था गरिएको उहाँको दावी छ। तर सुझाव पनि नदिने र पछि चित्त नबुझेर मिडियामा आलोचना गर्न नपाइने उहाँले बताउनु भएको छ। पोखराको पृथ्वी चोकमा वर्षौँदेखि सडक पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएको बसहरू बस पार्क भित्रैबाट छुट्न सुरु गरेका छन्।
4: सडक पेटीमा बस पार्किङ तथा यात्रु चढाउने झार्ने काम हटाएर बस पार्क भित्रैबाट बस छुट्ने व्यवस्था मिलाइएको हो। सडक पेटी र फुटपाथमा बस तथा अन्य सवारी साधनको अव्यवस्थित पार्किङका कारण पृथ्वी चोकदेखि चाइना पुलसम्मको क्षेत्र लामो समयदेखि अस्तव्यस्त थियो। फुटपाथ समेत बस सञ्चालन र यात्रु चढाउने झार्ने काममा प्रयोग हुँदा पैदल यात्रुले सास्ती खेप्दै आएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटाले पोखरा महानगरमा चल्ने नगर बस बाहेक जिल्ला बाहिर जाने तथा लामो दूरीका बस पार्क भित्रबाटै छुट्ने व्यवस्था गरिएको बताउनु भयो। बस पार्क अगाडिका यातायात समितिका अव्यवस्थित टिकट काउन्टर समेत हटाइने ट्राफिक प्रहरीले जनाएको छ।
3: कोलम्बियाको भुइँचालो पछिको भग्नावशेषमा पुर्याइएकाको खोजी तथा उद्धार जारी छ। सैनिक, अग्नि नियन्त्रक, स्वयंसेवकहरूले पुर्याइएकाको खोजी गरिरहेका छन्। हालसम्म 240 जनाको निधन हुँदा 200 बढी हराइरहेका छन्। भूकम्पले धेरै प्रभावित मध्येको काली सहरबाट पत्रकार जोजे कार्लस क्वेटो।
5: The situation is quite distressing with dozens of volunteers, dozens of rescue team members, dozens of members of the military, the army, the police, and many people just expecting to hear news from their beloved ones, and very tense situations that are living there at the moment. But the rescue teams demand for total silence to be able to hear any sign of life from under the rubble. One rescue team member told me that they are close to rescue one person alive whose leg is trapped, but beyond that, there are no more hope.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना हठात जहाज बदलेर टर्की छाडेको खबर पुष्टि गर्नुभएको छ। संवाददाताहरूसँग ट्रम्पले सुरक्षाकर्मीको सुझाव अनुसार जहाज बदलेको बताउनु भएको छ।
6: Well, it's only up to Secret Service. I just follow what they'd like to do. So I go by Secret Service and the military. They wanted me to go on a different flight, a different plane, equal safety, but they wanted me to do it, so I do it. I do what they say.
7: Why did they want me to do that?
6: I guess there was a threat out there. I didn't really ask too much about it. I get a lot of threats.
3: गएको जुलाई 8 तारिकमा क्यामेरा अघि देखिँदा एयरफोर्स वान चढेका ट्रम्पले लगत्तै एकछिन क्याटरिङ डिब्बामा बसी विमान बदलेर फर्किएको खबर आएका थिए। र फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जोर्जिया रोड्रिगेजसँग विवाह गर्नुभएको छ। पोर्चुगलका स्ट्राइकर रोनाल्डोले आफ्नै मुलुकमा विवाह गरेको भन्दै तस्विर सार्वजनिक गर्नुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS गोर्खा रेडियो हो।

0: मौसम पूर्वानुमान महाशाखाले आज पनि दिनभर देशका धेरै भागमा गर्मी हुने पूर्वानुमान गरेको छ। मौसमविद डेभिड ढकालले हाल वर्षा गराउने प्रणाली सक्रिय नरहेको बताउनु भएको छ।
1: मनसुन ट्रफ चाहिँ सरदर स्थानभन्दा सदर स्थानकै आसपासमा रहेको जस्तो देखिन्छ, जसले गर्दाखेरि चाहिँ नेपालमा वर्षाको गतिविधि कम हुने जस्तो देखिन्छ। यति बेला पनि हामीले सेटेलाइट तस्विर हेर्दाखेरि चाहिँ देशका विभिन्न भूभागहरूमा चाहिँ घाम लागेकै अवस्था देखिन्छ, धेरैजसो भूभागमा घाम लागेकै छ भने कतै कतै बादल पनि लागेको जस्तो देखिन्छ।
0: साँझ र रातिका लागि पानी नपरे पनि भोलिबाट भने पानी पर्ने सम्भावना रहेको उहाँले बताउनु भएको छ।
1: आजको तुलनामा भोलि चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने जस्तो देखिन्छ। विशेष गरी भोलि बेलुकाको लागि चाहिँ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: आज जनकपुरमा अधिकतम तापक्रम 39 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। भैरहवा र सिमरामा बढीमा 38 डिग्री सेल्सियससम्म तापक्रम हुनेछ। काठमाडौँ पोखरामा अधिकतम 33 तथा धरानको तापक्रम बढीमा 37 डिग्री सेल्सियससम्म पुग्न सक्नेछ। आज लाग्ने दुर्लभ खगरा सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ। पञ्चाङ्ग निर्णायक समितिले नेपालबाट ग्रहण नदेखिने जनाएको छ। खगोलीय नियमअनुसार चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यको आंशिक वा पूर्ण प्रकाश पृथ्वीसम्म पुग्नबाट रोकिन्छ, यसै कारण ग्रहण लाग्ने गरेको छ। आजको सूर्यग्रहण उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागहरूमा पूर्ण ग्रहणको रूपमा देखिनेछ। अमेरिकाको उत्तरी भाग, क्यानाडा, उत्तर पश्चिमी अफ्रिका र युरोपका धेरै क्षेत्रहरूमा आंशिक सूर्यग्रहण देखिनेछ। केही ठाउँमा सूर्यको 90% वा सबभन्दा बढी भाग टाकिएको देखिने वैज्ञानिकहरूले बताएका छन्। सूर्यग्रहणलाई खाली आँखाले हेर्न नहुने वैज्ञानिकहरूको भनाइ छ। विशेष चस्मा लगाएर मात्र सूर्यग्रहण हेर्न सकिने उनीहरूले सल्लाह दिएका छन्। सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ। बुटवल र भैरहवामा अयल निगम आफैले खाना पकाउने ग्यास बिक्री सुरु गरेको छ। ग्यास अभाव भएपछि निगम, ग्यास विक्रेता सङ्घ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सिलिन्डर बेचिएको हो। स्वस्तिक, त्रिशुल, बुटवल, सिद्धार्थ, जानकी, सिद्धनाथ, लुम्बिनी, आरती लगायत 8 कम्पनीका 800 सिलिन्डर बुटवलमा र 800 सिलिन्डर भैरहवामा बिक्री गरिएको छ। निगमको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर शैलेन्द्र भुषाल,
2: यहाँ चाहिँ केही दिनदेखि, गत एक हप्ता 10 दिनदेखि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको भन्ने सूचना आइसकेपछि अब हामीले विशेष गरी अपाङ्ग, वृद्धा अनि विद्यार्थी अनि अशक्तहरूलाई फोकस गरेर दुई ठाउँमा, बुटोलको बाल मन्दिर र भैरवामा खाद्य संस्थानमा दुई ठाउँमा चाहिँ नेपाल आयल निगम अनि जिल्ला प्रशासन कार्यालय र यहाँ उपभोक्ता मञ्च सबैको रोभर र यो उद्योगीहरूको रोभरमा चाहिँ समन्वय कार्य हामी भूमिका खेलिरहेको छ।
0: उपभोक्ताको नागरिकता वा कुनै परिचय पत्र राखेर मात्र सिलिन्डर दिइएको छ। सरकारले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा पाउँदै आएको भाडा छुट अनिवार्य उपलब्ध गराउन अनुरोध गरेको छ।
3: महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ज्येष्ठ नागरिक संरक्षण शाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ज्येष्ठ नागरिकलाई कानून बमोजिमको छुट तथा सुविधा उपलब्ध गराउन अनुरोध गरेको हो। मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दफा 9 सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि विशेष सुविधा सुनिश्चित गरिएको उल्लेख गरेको छ। ऐनमा सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको किसिमका सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा 2 सिट सुरक्षित राख्नुपर्ने व्यवस्था छ।
0: हेटौँडा उपमहानगरपालिका नगरको छुट्टै गान बन्ने भएको छ। सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किने गरी गान बनाउन नगरले रचना आह्वान गरेको छ। नगरगानलाई हेटौँडाको पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने सृजनाका रूपमा विकास गर्न चाहेको नगर प्रमुख मीना कुमारी लामाले बताउनु भएको छ। भालुको खुट्टासहित रसुवाबाट 2 पक्राउ परेका छन्। रसुवा आमा छोदिङमो गाउँपालिका 5 29 वर्षीय गुम्बो तामाङ र आमा छोदिङमो 3 24 वर्षीय तोपदेन तामाङ पक्राउ परेका हुन्। गोसाईकुण्ड गाउँपालिका 6 थुन्चेको पासाङ लामो राजमार्गबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी इन्सपेक्टर डेलीराज सापकोटाले जानकारी दिनुभएको छ। गतलाङबाट त्रिशुलीतर्फ जाँदै गरेको ट्रिपरको हाइड्रोलिक पाइप मुनि रातो डोरीले बाँधेको अवस्थामा भालुको खुट्टा बरामद भएको हो। उनीहरूलाई लाङटाङ राष्ट्रिय निकुञ्ज थुन्चेमा बुझाइएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बिलायम भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गन्दगी

0: प्रदेश सरकारले दैनिक काममा अवरोध गर्ने 16 कानूनी तथा प्रशासनिक जटिलता हटाउन संघीय सरकारलाई भन्ने भएको छ। प्रदेश विकास समस्या समाधान समितिको 15 बैठकले कर प्रणाली, प्राकृतिक स्रोतको बाँडफाँड र प्रशासनिक क्षेत्राधिकारका विषयलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जानकारी दिनुभएको छ। बैठकले कृषि आयमा कर लगाउने संवैधानिक अधिकार स्पष्ट पार्न संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ। सवारी जरिवाना बापतको रकम प्रदेशमा तहत ल्याउन कानूनी व्यवस्था मिलाउनु पर्ने माग अघि सारिएको छ। ढुङ्गा, गिटी र बालुवा जस्ता नदीजन्य सामग्रीको बिक्रीबाट प्राप्त हुने राजस्व बाँडफाँडमा देखिएको विवाद, खनिज रोयल्टी, अन्नपूर्ण र मनासलो संरक्षण क्षेत्रको व्यवस्थापन जिम्मा आफैले पाउनुपर्ने माग पुनः दोहोऱ्याएको छ। प्रमुख प्रतिपक्षी तथा काँग्रेस संसदीय दलका नेता विष्णुराज आङ्दामेले जिन्जी आन विद्रोह र निर्वाचनबाट प्राप्त जनादेश अनुसार बनेको बालेन सरकारले प्रतिबद्धता पूरा नगर्दा युवाहरूमा फेरि निराशा बढेको दावी गर्नुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै वहाँले देशका युवाहरूले आत्मदाह गर्ने अवस्था बनेको भन्दै सरकारको टिप्पणी गर्नुभएको छ। रोजगारी, सुशासन र विदेशीका युवालाई स्वदेश फर्काउने विषयमा सरकारको कामप्रति सरकारको योजना खोए भन्दै प्रश्न गर्नुभएको छ। वहाँले निर्वाचन अगाडि सत्तारूढ दल राष्ट्रपतिका सभापति रवि लामिछानेले अमेरिका, क्यानाडा र युरोपका विभिन्न देशका गल्ली गल्लीमा पुगेर सरकार बनेको 100 दिनभित्र विदेशीका नेपाली युवालाई स्वदेश फर्काउन स्टिकर टाँच्ने र स्वदेशमै रोजगारी दिने घोषणा गरेको स्मरण पनि गराउनु भएको छ। आङ्दामेले युवालाई मतदान गर्ने जमातका रूपमा मात्र नभएर राष्ट्रिय निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्ने बताउनु भएको छ। आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा विभिन्न परिवेश साझा आकांक्षा रहेको छ। सन् 2004 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाइँदै आएको छ। दिवसको अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शन गरिँदैछ। यस्तै प्रकृति मण्डपदेखि मूल समारोह स्थल कमलादीसम्म युवा जागरण दौड़ आयोजना भएको छ। मूल समारोहमा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रबन्धन विषयमा उच्च स्तरीय प्यानल छलफलको आयोजना गरिएको छ। दिवसको अवसरमा सूचना प्रविधि, उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै 7 प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि दिनभर देशका धेरै भागमा गर्मी हुने पूर्वानुमान गरेको छ।
1: मौसमविद डेभिड ढकालले हाल वर्षा गराउने प्रणाली सक्रिय नरहेको बताउनु भएको छ।
2: मनसुन ट्रफ चाहिँ सरदर स्थानभन्दा सदर स्थानकै आसपासमा रहेको जस्तो देखिन्छ, जसले गर्दाखेरि चाहिँ नेपालमा वर्षाको गतिविधि कम हुने जस्तो देखिन्छ। यति बेला पनि हामीले सेटेलाइट तस्विर हेर्दाखेरि चाहिँ देशका विभिन्न भूभागहरूमा चाहिँ घाम लागेकै अवस्था देखिन्छ। धेरैजसो भूभागमा घाम लागेकै छ भने कतै कतै बादल पनि लागेको जस्तो देखिन्छ।
1: साँझ र रातिका लागि पानी नपरे पनि भोलिबाट भने पानी पर्ने सम्भावना रहेको उहाँले बताउनु भएको छ।
2: आजको तुलनामा भोलि चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने जस्तो देखिन्छ। विशेष गरी भोलि बेलुकाको लागि चाहिँ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
1: आज जनकपुरमा अधिकतम तापक्रम 39 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। भैरहवा र सिमरामा बढीमा 38 डिग्री सेल्सियससम्म तापक्रम हुनेछ। काठमाडौँ पोखरामा अधिकतम 33 तथा धरानको तापक्रम बढीमा 37 डिग्री सेल्सियससम्म पुग्न सक्नेछ।
0: कोलम्बियाको भुइँचालोपछिको भग्नावशेषमा पुरिएको खोजी तथा उद्धार जारी छ। सैनिक अग्नि नियन्त्रक स्वयंसेवकहरूले पुरिएकाहरूको खोजी गरिरहेका छन्। हालसम्म 240 जनाको निधन हुँदा 200 बढी हराइरहेका छन्। भूकम्पले धेरै प्रभावित मध्येको काली शहरबाट पत्रकार जोसे कार्लोस गुएटो।
3: The situation is quite distressing with dozens of volunteers, dozens of rescue team members, dozens of members of the military, the army, the police, and many people just expecting to hear news from their beloved ones and very tense situations that are living there at the moment. But the rescue teams demand for total silence to be able to hear any sign of life from under the rubble. One rescue team member told me that they are close to rescue one person alive whose leg is trapped, but beyond that there are no more hope.
0: Football superstar Cristiano Ronaldo-le lamo samay dekhi ki premika Georgia Redrick Pett sanga vivah garna bhayeko cha. Hawasta aile samma ka khabar eti nai. Namaskar, ma Krishna.
4: रेडियो, BFBS कुलकर्ण रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: त्रिभुवन विमानस्थल कार्यालयले भोलि विमानस्थलमा हवाई यात्रुलाई सहजीकरण गर्न तयार रहेको जनाएको छ. पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई वहाँ सम्बद्ध कांग्रेसका नेता कार्यकर्ताले स्वागत गर्ने भएपछि विमानस्थलमा उडान तथा आवाजाही प्रभावित हुन नदिन तयारी भइरहेको विमानस्थलका प्रवक्ता संजय कुमारले बताउनु भएको छ.
4: हाम्रो जति निकाय छ नि यहाँ सेक्युरिटीदेखि लिएर भन्सार इमिग्रेसन र हामी एयरपोर्ट सबै, त्यसैले यसको त सेक्युरिटी कमिटी नै छ हाम्रो होइन. अनि त्यो कमिटीबाट अब यो भोलि चाहिँ उहाँले कसरी फेसिलिटेट गर्ने के गर्ने एउटा

0: र नर्म्स पनि भयो होइन, स्टेट लेभलको नर्म्स पनि छ, एयरपोर्टको पनि प्रोसिजर छ, त्यसलाई सबैलाई राखेर के कसो गर्ने त्यो चाहिँ डिटेलमा हामी यो सब कमिटीको मिटिङ पछि 3 बजे हामी मिटिङ राखेका छौँ त्यसैको लागि, त्यसपछि हामी जानकारी गराउँछौँ।
1: प्रवक्ताज्यू, यो 7,000 जना मान्छे आउने भनिएको छ, अब त्यस्तो अवस्थामा चाहिँ त्यस्तो क्षमता छ कि छैन विमानस्थलमा?
0: हो त्यही त, 7,000 या 8,000 या 20,000 होइन, किनभने हाम्रो नर्मल छ, जे अहिले जे प्यासेन्जरहरू आउने हो त्यसलाई मात्रै फेसिलिटेट गर्छौँ होइन। अब त्यसरी 7,000 या 70,000 को कतैबाट गरिदियो भने त हामी त गाह्रो हुन्छ, फेरि त हामी त के हौ एयरपोर्टमा प्यासेन्जरलाई फेसिलिटेट गर्ने या भिभिआइपी भिआइपीलाई जे जस्तो नर्म छ त्यसलाई गरिरहेको छ अहिलेसम्म, अब त्यसरी त सम्भव हुँदैन। त्यही भएर त हामी आज के स्ट्राटेजी अप्नाउने, के गर्ने, कति मान्छेले हामी चाहिँ एलाउ गर्ने, कसले एलाउ गर्ने नगर्ने, त्यसैको लागि चाहिँ हामी बसिरहेको छौँ स्पेसल्ली यही कन्टेक्स्टलाई लिएर।
1: हजुर, अब यात्रुलाई असर नपर्ने गरी सुविधा दिलाउनको लागि आयोजकहरूसँग पनि यहाँहरूले छलफल गरिरहनु भएको छ होला?
0: अहिलेसम्म त त्यस्तो किसिमको एप्रोच आएको भएको छैन होइन, र यदि भयो भने अब कतिसम्म गर्न सकिन्छ गर्न सक्छौँ हामी प्रयास गरौँ।
2: गएको भदौ 24 गते घरमा आक्रमण र कुटपिटपछि प्राय जसो विदेशमै रहेका देउबा पछिल्लो 5 महिना स्वदेश आउनु भएको थिएन। काँग्रेसको वहाँ पक्षीय नेता कार्यकर्ताले देउबालाई भोलि विमानस्थलमा स्वागत गरेर धुम्मा राई निवासमा पुर्याउने बताएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। काँग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ। 83 सदस्यीय प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छ। एमालेका 29 र नेकपाका सभामुख सहित 13 सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप दलको समर्थन चाहिने देखिएको छ। चिकित्सा शिक्षा संघर्ष अभियानले देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति अनियमितता विरूद्ध अभियानले आन्दोलन थालेको हो। पहिलो चरणमा पीजी र इन्टर्न चिकित्सकले आज 1 बजेपछि पेनडाउन गर्ने बताएका छन्। कलेज संचालकहरूले चिकित्सक र स्वास्थ्यकर्मीलाई आन्दोलनमा उत्रन बाध्य पारेको बताउँदै राज्यमाथि गैर कानूनी र अवैज्ञानिक दबाव सृजना गर्न खोजेको अभियानको निष्कर्ष छ। अभियानले देशभरका आवासीय इन्टर्न मेडिकल अफिसर स्वास्थ्यकर्मी तथा बुद्धिजीवीहरूलाई आन्दोलनमा सक्रिय सहभागी हुन अपील गरेको छ। यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने उनीहरूको चेतावनी छ। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध हुँदै आएका औषधिको संख्या घटाएको छ। स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमा मार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो। यो सँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट 1,102 प्रकारका मात्र औषधि उपलब्ध हुनेछन्। यसअघि बीमा कार्यक्रम अन्तर्गत 1,279 प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। नयाँ सूची अनुसार 187 प्रकारका औषधि हटाइएको हो। बोर्डका अनुसार अधिकारी विकेश मल्लले बोर्डका सूचना अधिकारी विकेश मल्लले औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउनु, सरकारले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निशुल्क उपलब्ध गराउने औषधि अलग गर्नु भएको बताउनु भएको छ। नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट हटाउन सिफारिश भएका औषधिलाई सूचीबाट हटाएको उहाँले बताउनु भएको छ। बोर्डले नयाँ सुविधा थैली 30 असारको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो। स्वीकृत नयाँ व्यवस्था 5 साउनदेखि कारणमा आइसकेको छ। औषधिको संख्या घटाइएको भए पनि यसले बीमित नागरिकले पाउने उपचार सेवामा ठूलो असर नपर्ने बोर्डको दावी छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत सरकारले स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध गराउँदै आएका केही औषधि पनि बीमा कार्यक्रमको सूचीमा समावेश भएका थिए। एउटै औषधि सरकारले निशुल्क उपलब्ध गराउने र स्वास्थ्य बीमाबाट समेत भुक्तानी हुने अवस्था रहेकाले त्यस्तो दोहोरो सेवा व्यवस्था हटाइएको बोर्डको दावी छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્ડોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: जिल्ला अदालत धनुषाको गेटमा आत्महत्या प्रयास गरेकी मिटर ब्याज पीड़ित एक महिलालाई प्रहरीले जोगाएको छ. आज दिउँसो जनकपुर धाम उपमहानगरपालिका तीनकी 55 वर्षीय फूलकुमारी रजकले शरीरमा पेट्रोल खनाएर आत्महत्याको प्रयास गर्नुभएको थियो. लगतै प्रहरीले उहाँलाई जोगाएको हो. धनुषा अदालतमा मिटर ब्याजी हरेराम शाह र गोपाल शाह विरूद्ध थुन्चेको बहस चलिरहेको छ. उनीहरूलाई जेल हाल्नुपर्ने माग गर्दै मिटर ब्याज पीड़ित प्रदर्शन गरिरहेका छन्. प्रदर्शनकै क्रममा रजकले आत्मदाहको प्रयास गर्नुभएको हो. अहिले जिल्ला अदालत वरिपरि सुरक्षा व्यवस्था कड़ा बनाइएको छ. सुर्खेतमा सर्पको डसाईबाट एक महिलाको ज्यान गएको छ. चौकुनी गाउँपालिका 10 चली खेकी 56 वर्षीय देउमा कामीलाई बिहान घरमै हात धुने क्रममा सर्पले डसेको थियो. उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको हो. मृतकका देवर बाल पिकका अनुसार सर्पले टोकेपछि देउमालाई सुरुमा पश्चिम बाजुरा चौरको पलाइतेको स्वास्थ्य संस्थामा लगिएको थियो. थप उपचारका लागि स्रोत साधनको अभाव भएपछि उहाँलाई सुर्खेत अस्पताल रिफर गरिएकोमा बाटोमै उहाँको

0: ज्यान गएको हो। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने अल्पसंख्यक सोनाहा समुदाय संकटमा परेको छ। पुर्ख्यौली पेसा खोसिएपछि बर्दियाका अधिकांश सोनाहा समुदाय ढोकामा ताला लगाएर भारत प्रवेश गरेका छन्। नेपालगंजबाट दिलबहादुर केसीको यो रिपोर्ट।
1: साँझ बिहानको जो तार्न कठिन भएपछि दुई वर्षीय छोरालाई छिमेकी दिपाको जिम्मा लगाएर बर्दिया गेरुवा गाउँपालिका छ स्थित पर्सिनेका प्रेम र सन्जो सोना कमाईका लागि भारत पस्नु भएको छ।
2: कामको सिलसिलामा आन्टी अंकल कमान जानु भएको छ, त्यही बाबुलाई हेर्न आएको यहाँ।
1: पर्सिनेमा सोनाहा बस्ती छ। आफ्नो पुर्ख्यौली पेसा संकटमा परेपछि अहिले यहाँका सोनाहरू घरमा ताला लगाएर बस्ती छाड्न थालेका छन्। दुखराम सोना,
3: यहाँ त घर धुरी छोडेर 9-10 घर को हिँडेछन् कमाउन। आफ्नो बाल बच्चालाई चाहिँ आफ्नो आफन्तको घरमा चाहिँ राशन शासन भरेर चाहिँ हिँडेछन् आमा बुवाहरू।
1: निकुञ्ज क्षेत्रमा माछा मार्न तथा बगरमा बालुवा चालेर सुन खोज्ने काममा लगाइएको प्रतिबन्धले सोनाहरूको पुर्ख्यौली पेसा संकटमा छ। आफ्नो परम्परागत पेसा गर्न नपाइने र खेतीपातीका लागि जग्गा जमिन नभएपछि सरकारले विपन्न आवास कार्यक्रम मार्फत बनाइदिएको घरले मात्र नपुग्ने अर्जुन सोनाहाको भनाइ छ।
4: सरकार घर त दिएछ, जग्गा जमिन त दिए छैन, त्यो घरमा बसेर घर कुरेर बसौँ भने खानु त मिल्दैन, कमाउनु जानु पर्यो बाहिर, तब खानु मिल्छ हामीले।
1: अल्पसंख्यक तथा लोक उन्मुख समुदायको पेसा संरक्षण र उनीहरूलाई रोजगारीसँग जोड्न आफूहरू प्रयासरत रहेको बाँके क्षेत्र नम्बर 1 निर्वाचित सुरेश चौधरी बताउनुहुन्छ।
5: त्यसको लागि अब मैले जनीर कुराकानी उठाउँला, अब विदेशहरू बन्दैछन् सोनाजारीलाई पनि त्यस दायराभित्र राखेर कसरी संरक्षित गर्न सकिन्छ, तिनीहरूको विकल्प फेरि भारत पस्नुपर्ने विदेश हिँड्नुपर्ने स्थितिबाट रोक्नुका लागि राज्यसँग कुराकानीहरू के हुन्छ समितिमा कुरा गरेर गरौँला नि।
1: लुम्बिनी प्रदेशका बाँके र बर्दिया त्यसै गरी सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने सोनाहा समुदायको जनसङ्ख्या 1467 जना रहेको सरकारी तथ्याङ्क छ।
0: बाजुराको बढी मालिकामा इन्टरनेट टेलिफोनका लागि हेलिकप्टरबाट संचार उपकरण ढुवानी गरिएको छ।
6: नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर मार्फत उपकरण तथा अन्य सामग्री बढी मालिका क्षेत्रमा पुर्याएको हो। बढी मालिका मन्दिर समुद्री सतहबाट 4200 मिटरमा छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले यही साउन 8 गते बढी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो। नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक ब्रिजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको छ। जडानस्थलमा आवश्यक सामग्री पुगेको गरी 5 दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने टेलिकमले जनाएको छ। सगरमाथा आधार शिविर क्षेत्रमा समेत 4G सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको टेलिकमको भनाइ छ। डोल्पाको त्रिपुरा सुन्दरी 6 लहान तथा ठुलीभेरी नगरपालिका 1 दुनै क्षेत्रमा समुद्री सतहबाट 3900 मिटर उचाइमा 4G सेवा सञ्चालनमा आइसकेको छ। ताप्रेजुङको ओलाङचुङ गोलामा 3400 मिटर उचाइमा पनि 4G सेवा सुरु भएको छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। काँग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ। 83 सदस्यीय प्रदेश सभामा बहुमतका लागि 42 सांसदको समर्थन आवश्यक पर्छ। खबर यति नै, नमस्कार।
7: यो BFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सल्यानमा भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता भएका छन् दुईजना घाइते भएका छन् छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत बनगाड कुबिन्डी नगरपालिका एक बाङ्गी रह नजिकै जीप सड़कबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ दुर्घटनामा जीप चालक र जीप धनी भेरी नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ प्रहरीका अनुसार दुवैको पहिचान खुल्न बाँकी छ दुर्घटनामा बनगाड कुबिन्डी एक आप खोलाकी 29 वर्षीय प्रेम विक र सोही स्थानका 21 वर्षीय खुमलाल बुढाथोकी घाइते हुनु भएको छ दुबईको स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी दीपक पातलीले जानकारी दिनुभयो रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा हिजो दिउँसो डुबेर बेपत्ता भएका तीन बाल बालिका मध्ये एक बालक र एक बालिकाको शव फेला परेको छ देवाही गुनाही नगरपालिका एक करुनियाका 10 वर्षीय बालक मोहम्मद रहमतुल्लाह र सोही उमेरकी बालिका सबनम खातुनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बसन्त गौतमले जानकारी दिनुभयो घटना भएको ठाउँबाट 5 किलोमिटर दक्षिण परोहा नगरपालिका दुई लाल बकैया खोला किनारमा 200 मिटरको दूरीमा दुवै शव फेला परेको रौतहट जिल्ला प्रहरीले जनाएको छ एकजनाको भने अझै खोजी भइरहेको छ सरकारले मुलुकभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ यसअघि सरकारी कार्यालय पछि

0: फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध हुँदै आएका औषधिको संख्या घटाएको छ।
1: स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमा मार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो। यो सँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट 1102 प्रकारका मात्र औषधि उपलब्ध हुनेछन्। यसअघि बीमा कार्यक्रम अन्तर्गत 1299 प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। नयाँ सूची अनुसार 187 प्रकारका औषधि हटाइएको हो। बोर्डका सूचना अधिकारी विकेश मल्लले औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्रकृतिको उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउनु, सरकारले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निशुल्क उपलब्ध गराउने औषधि अलग गर्नु भएको बताउनु भएको छ। नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट हटाउन सिफारिश भएका औषधिलाई सूचीबाट हटाएको उहाँले बताउनु भएको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत सरकारले स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध गराउँदै आएका केही औषधि पनि बीमा कार्यक्रमको सूचीमा समावेश भएका थिए। एउटै औषधि सरकारले निशुल्क उपलब्ध गराउने र स्वास्थ्य बीमाबाट समेत भुक्तानी हुने अवस्था रहेकाले त्यस्तो दोहोरो व्यवस्था हटाइएको बोर्डको दावी छ। बोर्डले नयाँ सुविधा थैली 30 असारको बोर्ड बैठकबाट स्वीकृत गरेको थियो। स्वीकृत नयाँ व्यवस्था 5 साउनदेखि कार्यान्वयनमा आइसकेको छ। औषधिको संख्या घटाइएको भए पनि यसले बीमित नागरिकले पाउने उपचार सेवामा ठूलो असर नपर्ने बोर्डको दावी छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तर दिने निर्णय भइसकेको छ। 83 सदस्य प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छ। एमालेका 29 र नेकपाका सभामुख सहित 13 सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप दलको समर्थन चाहिने देखिएको छ। बाजुराको बढी मालिकामा इन्टरनेट टेलिफोनका लागि हेलिकप्टरबाट संचार उपकरण ढुवानी गरिएको छ।
2: नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर मार्फत उपकरण तथा अन्य सामग्री बढी मालिका क्षेत्रमा पुर्याएको हो। बढी मालिका मन्दिर समुद्री सतहबाट 4200 मिटरमा छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले यही साउन 8 गते बढी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।

0: Gorkha Radio.
1: Gorkha Radio.
2: Sanya Samudai Ma.
0: Milayan Bhari.
2: On Air.
0: App Ma.
2: Ani Smart Speaker Ma Bhanhos.
3: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
2: Radio. Gorkha Radio Ho.
4: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
5: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछ।
4: सरकारले मुलुकभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ। त्रिभुवन विमानस्थल कार्यालयले भोलि विमानस्थलमा हवाई यात्रुलाई सहजीकरण गर्न तयार रहेको जनाएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँ सम्बद्ध कांग्रेसका नेता कार्यकर्ताले स्वागत गर्ने भएपछि विमानस्थलमा उडान तथा आउजाउ प्रभावित हुन नदिन तयारी भइरहेको विमानस्थलका प्रवक्ता संजय कुमारले बताउनु भएको छ।
6: हाम्रो जति निकाय छ नि, सेक्युरिटीदेखि लिएर भन्सार, इमिग्रेसन र हामी एयरपोर्ट सबै, यसको त सेक्युरिटी कमिटी नै छ हाम्रो, होइन? अनि त्यो कमिटीबाट अब यो भोलि चाहिँ उहाँले कसरी फेसिलिटेट गर्ने, के गर्ने, एउटा हाम्रो नर्म्स पनि भयो, होइन? स्टेट लेभलको नर्म्स पनि छ, एयरपोर्टको पनि प्रोसिजर छ, त्यसलाई सबैलाई राखेर

0: कसो हो भने त्यो चाहिँ डिटेलमा हामी यो सब कमिटीको मिटिङ पछि 3 बजे हामी मिटिङ राखेका छौँ त्यसैको लागि, त्यसपछि हामी जानकारी गराउँछौँ।
1: प्रवक्ता चाहिँ यो 7,000 जना मान्छे आउने भनिएको छ, अब त्यस्तो अवस्थामा चाहिँ त्यस्तो क्षमता छ कि छैन विमानस्थलमा?
0: हो त्यही त, 7,000 या 8,000 या 20,000 होइन, किनभने हाम्रो नर्मल त जे अहिले जे प्यासेन्जरहरू आउने हो त्यसलाई मात्रै फेसिलिटेट गर्छौँ होइन। अब त्यसरी 7,000 या 70,000 कतैबाट गरिदियो भने त हामी त गाह्रो हुन्छ, फेरि त हामी त के हौ एयरपोर्टमा प्यासेन्जरलाई फेसिलिटेट गर्ने या भिभिआइपी भिआइपीलाई जे जस्तो नर्म छ त्यसलाई गरिरहेको छ अहिलेसम्म, अब त्यसरी त सम्भव हुँदैन। त्यही भएर त हामी आज के स्ट्राटेजी अप्नाउने, के गर्ने, कति मान्छेले हामी चाहिँ एलाउ गर्ने, कसले एलाउ गर्ने नगर्ने, त्यसैको लागि चाहिँ हामी बसिरहेछौँ स्पेसल्ली यही कन्टेक्स्टलाई लिएर।
1: हजुर, अब यात्रुलाई असर नपर्ने गरी सुविधा दिलाउनको लागि आयोजकहरूसँग पनि यहाँहरूले छलफल गरिरहनु भएको छ होला?
0: अहिलेसम्म त त्यस्तो किसिमको एप्रोच आएको भएको छैन होइन, र यदि भयो भने अब कतिसम्म गर्न सकिन्छ गर्न सक्छौँ हामी प्रयास गरौँ।
2: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने अल्पसंख्यक सोनहा समुदाय संकटमा परेको छ। पुर्ख्यौली पेसा खोसेपछि बर्दियाका अधिकांश सोनहा समुदाय ढोकामा ताला लगाएर भारत प्रवेश गरेका छन्। नेपालगंजबाट दिल बहादुर केसी।
3: साँझ बिहानको जोहो तार्न कठिन भएपछि 2 वर्षीय छोरालाई छिमेकी दिपाको जिम्मा लगाएर बर्दिया गेरुवा गाउँपालिका 6 स्थित पर्सिनेका प्रेम र सन्जो सोना कमाईका लागि भारत पस्नु भएको छ।
4: कामको सिलसिलामा आन्टी अंकल कमान जानु भएको छ, त्यही बाबुलाई हेर्न आएको यहाँ।
3: पर्सिनीमा सोनाहा बस्ती छ। आफ्नो पुर्ख्यौली पेसा संकटमा परेपछि अहिले यहाँका सोनाहरू घरमा ताला लगाएर बस्ती छाड्न थालेका छन्। दुखराम सोना,
5: यहाँ त घर धुरी छोडेर 9-10 घरको हिँडेछन् कमाउन, आफ्नो बाल बच्चालाई चाहिँ आफ्नो आफन्तको घरमा राशन शासन भरेर हिँडेछन् आमा बुवाहरू।
3: निकुञ्ज क्षेत्रमा माछा मार्न तथा बगरमा बालुवा चालेर सुन खोज्ने काममा लगाइएको प्रतिबन्धले सोनाहरूको पुर्ख्यौली पेसा संकटमा छ। आफ्नो परम्परागत पेसा गर्न नपाइने र खेतीपातीका लागि जग्गा जमिन नभएपछि सरकारले विपन्न आवास कार्यक्रम मार्फत बनाइदिएको घरले मात्र नपुग्ने अर्जुन सोनाहाको भनाइ छ।
6: सरकार घर त दिएछ, जग्गा जमिन त दिए छैन, त्यो घरमा बसेर घर कुरेर बसौँ भने खानु त मिल्दैन, कमाउनु जानु पर्यो बाहिर।
2: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कोशी प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। आज बसेको मन्त्री परिषदको बैठकपछि कोशी प्रदेश सरकारमा सहभागी चार मन्त्री र एक राज्य मन्त्रीले राजीनामा दिएका हुन्। एमाले नेकपा बीचको तीन मते सहमतिपछि गठबन्धन फेरिएसँगै कांग्रेस बाहिरिएको हो। कोशीमा एमाले आर्थिक मामला तथा योजना, आन्तरिक मामला तथा कानून, खानेपानी तथा सिंचाई र सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएको छ। यस्तै भौतिक पूर्वाधार विकास, उद्योग, कृषि तथा सहकारी, स्वास्थ्य पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसको नेतृत्वमा थियो। कांग्रेस महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम दुरूपयोग गर्दै पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ। आज केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरे
4: महाधिवेशन पनि गर्न नसक्ने, पार्टी चलाउन पनि नसक्ने, जिम्मेवारी लिएर जिम्मेवारी पूरा गर्न पनि नसक्ने, हुँदाहुँदा अहिले एक्लै भेला पनि गर्न सक्ने त्यो अवस्थामा उहाँहरू पुग्नु भएको छ। त्यसैले कहिलेकाहीँ उहाँहरूको अवस्था हेर्दा टिट पनि लाग्छ। कार्यक्रम गर्ने हो भने आफ्नो दममा गर्नुहोस् न, शेरबहादुर दाईको ब्यानर नराखी कार्यक्रम नहुने। 26 गते आउनुहुन्छ भन्ने, 28 गते आउनुहुन्छ भन्ने, उप प्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, 35 वर्ष रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका, पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि पनि चाहिँ नि अन्तिममा शेरबहादुर दाईकै चाहिँ शरणमा पर्नु परेको छ। त्यसैले उहाँहरूको त कमजोरी हो, उहाँहरू त एक प्रकारले प्यारासाइटै हो, शेरबहादुर दाई बाहेक उभिन नसक्ने। तर शेरबहादुर दाईलाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई मोहरा बनाएर, तपाईँको काममा बन्दुक राखेर, तपाईँलाई दुरुपयोग गरेर, तपाईँको चरम दुरुपयोग गरेर नेपाली कङ्ग्रेस पार्टीलाई भद्दाभङ्ग पार्न, नेपाली कङ्ग्रेस पार्टीलाई कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, यसबाट म सतर्क हुनका लागि म आग्रह गर्न चाहन्छु।
3: सरकारले मुलुकभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ।
5: प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ।
3: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण

0: मान्य सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछ।
1: कोलम्बियाको भूइँचालोमा परेर हालसम्म 250 बढ़ीको ज्यान गएको छ, अझ 200 बढ़ी हराइरहेका छन्। भूकम्पपछिको भग्नावशेषमा पुरेकाहरूको खोजी तथा उद्धारका लागि सैनिक, अग्नि नियन्त्रक, स्वयंसेवकहरू खटिएका छन्। भूकम्पले धेरै प्रभावित मध्येको काली शहरबाट पत्रकार जोजे कार्लोस क्वेटो।
2: The situation is quite distressing with dozens of volunteers, dozens of rescue team members, dozens of members of the military, the army, the police, and many people just expecting to hear news from their beloved ones, and very tense situations that are living there at the moment. But the rescue teams demand for total silence to be able to hear any sign of life from under the rubble. One rescue team member told me that they are close to rescue one person alive whose leg is trapped, but beyond that there are no much hope.
1: बाजुराको बढी मालिकामा इन्टरनेट टेलिफोनका लागि हेलिकप्टरबाट सञ्चार उपकरण डुवानी गरिएको छ।
3: नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर मार्फत उपकरण तथा अन्य सामग्री बढी मालिका क्षेत्रमा पुर्याएको हो। बढी मालिका मन्दिर समुद्री सतहबाट 4200 मिटरमा छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले यही साउन 8 गते बढी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो। नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक ब्रिजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको छ। जडानस्थलमा आवश्यक सामग्री पुगेको, करिब 5 दिनभित्र साइट सञ्चालन।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। थापाका अनुसार अरू दुईजना सांसदले पनि मौखिक सहमति दिएका छन्। एमाले थापालाई मुख्यमन्त्री बनाउने गरी दलको नेता परिवर्तन गर्ने प्रक्रिया अगाडि बढ़ाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रासोपाको जग कमजोर र संरचना ठूलो भएको स्वीकार गर्नुभएको छ। आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा लामिछानेले रासोपाको जग बलियो हुनु अघि नै संरचना ठूलो बनेकाले अब यसलाई सुरक्षित र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफूहरूको काँधमा रहेको बताउनु भएको हो। सभापति लामिछानेले युवा नेतृत्वका लागि यो समय परीक्षाको घड़ी भएको भन्दै अब इमान्दार भएर कर्मबाट युवाहरू सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्ने बेला आएको बताउनु भएको छ। सभापति लामिछानेले रासोपा अब वैकल्पिक शक्ति मात्र रहेर नपुग्ने भन्दै देशको निर्विकल्प शक्ति बनाउनुपर्नेमा जोड़ दिनुभयो। कांग्रेस महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउबाको नाम दुरूपयोग गर्दै पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ। आज केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरे
4: महाधिवेशन पनि गर्न नसक्ने, पार्टी चलाउन पनि नसक्ने, जिम्मेवारी लिएर जिम्मेवारी पूरा गर्न पनि नसक्ने, हुँदाहुँदा अहिले एक्लै भेला पनि गर्न सक्ने त्यो अवस्थामा उहाँहरू पुग्नु भएको छ। त्यसैले कहिलेकाहीँ उहाँहरूको अवस्था टिट पनि लाग्छ। कार्यक्रम गर्ने हो भने आफ्नो दममा गर्नुहोस् न, शेरबहादुर दाईको ब्यानर नराखी कार्यक्रम नहुने। 26 गते आउनुहुन्छ भन्ने, 28 गते आउनुहुन्छ भन्ने, उप प्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, 35 वर्ष रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका, पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि पनि चाहिँ नि अन्तिममा शेरबहादुर दाईकै चाहिँ शरणमा पर्नु परेको छ। त्यसैले उहाँहरूको त कमजोरी हो, उहाँहरू त एक प्रकारले प्यारासाइटै हो, शेरबहादुर दाई बाहेक उभिनै नसक्ने। तर शेरबहादुर दाईलाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई मोहरा बनाएर, तपाईँको काममा बन्दुक राखेर, तपाईँलाई दुरुपयोग गरेर, तपाईँको चरम दुरुपयोग गरेर नेपाली कङ्ग्रेस पार्टीलाई भद्दाभङ्ग पार्न, नेपाली कङ्ग्रेस पार्टीलाई कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, यसबाट म सतर्क हुनका लागि म आग्रह गर्न चाहन्छु।
3: सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले गरेको विधान संशोधनलाई अधिकार क्षेत्रविहीन ठहर गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिलबहादुर बुढा लगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुङ्गानाको एकल इजलासले विधानको 19 संशोधनलाई यथास्थितिमा राख्न आदेश दिएको हो। सर्वोच्चको आदेशमा नेपाल रेडक्रस सोसाइटीको विधान 2020 दफा 58 उद्धृत गर्दै विधान संशोधन गर्ने अधिकार केवल केन्द्रीय सभालाई मात्र भएको र त्यसका लागि सदस्य संख्याको 2/3 बहुमत आवश्यक पर्ने उल्लेख छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तदर्थ समितिलाई दिएको कार्यक्षेत्रगत शर्तमा पनि विधान संशोधनको अधिकार नदिएको अदालतले भनेको छ। तदर्थ समितिले आवश्यकताको सिद्धान्तको सहारा लिँदै गत वैशाख 4 गते विधान संशोधन गर्ने निर्णय गरेको थियो।

0: तर सर्वोच्चले उक्त कार्यलाई प्रथम दृष्टिमा नै अधिकार क्षेत्र विहीन एवं विधान विपरीत देखिएको ठहर गरेको छ। अदालतले रिटको अन्तिम चुङ्गो नलागेसम्म संशोधित विधान कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा आदेश दिएको छ। अदालतले विपक्षीहरूका नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिकाले सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर तथा टहरा हटाउन निर्देशन दिएको छ। नगरपालिकाले 9 नम्बर ओडाको संखुवा चोकमा सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरी बनेका घर टहरा 5 दिनभित्र हटाउन सूचना जारी गरेको हो। नगरपालिकाले ओडा समितिको निर्णय सिफारिस तथा पटक पटक प्रकाशित सूचना अनुसार अतिक्रमित संरचना हटाउन भनेको हो। कोलम्बियाको भुइँचालोमा परेर हालसम्म 250 बढ़ीको ज्यान गएको छ। अझ 200 बढ़ी हराइरहेका छन्। भूकम्पपछिको भग्नावशेषमा पुरिएकाको खोजी तथा उद्धारका लागि सैनिक अग्नि नियन्त्रक स्वयंसेवकहरू खटिएका छन्। भूकम्पले धेरै प्रभावित मध्येको काली शहरबाट पत्रकार जोजे कार्लोस कुएटो।
1: The situation is quite distressing with dozens of volunteers, dozens of rescue team members, dozens of members.
0: अहिलेसम्मका खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई देशको निर्विकल्प शक्ति बन्नुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछाने
4: विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु चाहिँ विकल्प हो। हामी विकल्प बन्न आएका हौ, विकल्प खोज्न आएका होइनौ। वैकल्पिक शक्ति होइन राष्ट्रपा, निर्विकल्प शक्ति बन्नुपर्छ। हाम्रो विकल्प फेरि खोज्न थालियो भने अब त्यसपछि आउनेको विकल्प फेरि खोज्न थालियो भने हो, विकल्प खोज्नुपर्छ। जब सही बाटोमा हिँड्न छोड्दछ कोही र आम मानिसको कुरा सुन्न छोड्दछ कोही र यसबाट कोही हुँदैन भन्ने ठाउँमा पुग्यो भने विकल्प सोच्नु पर्दछ। विकल्प खोजिरहने चिजलाई विकल्प भनिँदैन जस्तो लाग्छ मलाई। त्यसैले निर्विकल्प काम गर्ने जिम्मेवारी तपाईँ हाम्रो काँधमा आएको छ। कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ, कत्रो बन्दैछ भन्ने थाहा पाउन गाह्रो छ। राष्ट्रपा एक ढङ्गमा भन्नुहुन्छ भने बलियो स्ट्रक्चर भन्दा पहिल्यै धेरै तल्लाको पार्टी बनेको त हो, मैले आज यहाँलाई स्वीकार्नै पर्छ। तर युवाहरूको चाहना यही थियो, परिवर्तन एकदमै जरुरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाका रूपमा हेरेका थिए। त्यसकारणले हाम्रो जग बन्नुभन्दा पनि ठुलो र हाम्रो जगले धान्नुभन्दा पनि ठुलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु। तर बनिसकेपछि यसलाई सुरक्षित ढङ्गले कहाँ कहाँबाट टेको दिनुपर्छ, कहाँ कहाँबाट अड्याउनुपर्छ, त्यसको लागि भने हामी तयार हुनुपर्छ।
3: नेपाली काँग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउबा विमानस्थल उत्रिएपछि 5,000 नेता कार्यकर्तासहित स्कटिङ गर्ने तयारी गरेको छ। देउबा भोलि मध्याह त्रिभुवन विमानस्थल उत्रने तालेका छ। देउबालाई विमानस्थलमा भव्य स्वागत गरेर धुम्बाराईको निवाससम्म स्कटिङ गरिने देउबा समूहको तयारी छ। भोलिको तयारीबारे हामीले देउबा निकट नेता कान्छाराम तामाङलाई सोधेका छौं।
5: भोलि हाम्रो के छ भने प्रशासनसँग सबैसँग हाम्रो मिटिङ चिठी पत्र सबै हाम्रो चलिसकेको छ। भोलि स्वागत गर्नलाई मान्छेहरू त्यही अब मान्छे कति यति यति हुन्छ भने म त्यस्तो मान्छे यति हुन्छ त म भन्न चाहदिनँ अहिले होइन। सबसे धेरै बढाउने बेसी भन्ने कार्यक्रम हामी गर्दैछु र भोलि 12:30 बजे चाहिँ थाई एयरलाइन्सबाट चाहिँ एयरपोर्टमा ल्यान्ड हुन्छ। हामीले भेट्दाखेरि शेरबार दाइले त्यो 1:15-10 मिनटमा भेटेर हामी त्यो रुट भएर त्यहाँबाट उहाँलाई स्वागत गरेर हामी चाहिँ गौशाला तिलिगङ्गा हुँदै गौशालाबाट चाबेलबाट मार्गन्ज हुँदै उहाँको निवासमा लाने कार्यक्रम गरेका छौँ।
6: हजुर, एक हिसाबले अब शेरबहादुर देउबाजी अब बिरामी भएर उपचारका लागि उहाँ जानुभएको, बिरामी भएर उपचारका लागि जानुभएको मान्छेलाई किन यति धपाई दिन लाग्नु भएको छ स्वदेश फर्किँदा?
5: यस्तो छ बिरामी यस्तो छ, उहाँको बिरामी पनि अहिले अब सबै रिपोर्टहरू मैले सोधेर बुझिएको कुरा मैले डाइरेक्टली शेरबार दाईसँग कुरा गर्दाखेरि रिपोर्टहरू अहिले सबै ठिक भएको हिसाबले चाहिँ उहाँ आउनु लाग्नु भएको र हाम्रो यो चाहिँ हामीले चाहिँ यहाँबाट चाहिँ हाम्रो चाहिँ विशेष राष्ट्रिय भेला नेपाली काङ्ग्रेसको राष्ट्रिय भेला कार्यक्रम हाम्रो पछि 29-30-31 गते यहाँ धुम्बारेमा मिरा पार्टी प्यालेसमा छ त्यसको लागि पनि सम्बोधन गर्नु पनि तर उहाँको स्वास्थ्य ठिक भएर अब चाहिँ नेपालमा चाहिँ अब स्वास्थ्य ठिक भइसकेपछि उहाँ यहीँ आएर चाहिँ सबैलाई हामीलाई चाहिँ सरसल्लाह सुझावहरू दिने कुराहरूको लागि आउनु भएको
6: हो। यसो हेर्दाखेरि अब अर्को पक्षलाई देखाउन हो कि अथवा अरू केही सन्देश दिन खोज्नु भएको हो यो स्वागतको कार्यक्रमले?
5: थापाले काम गर्नुहुन्छ, हामी पापा पक्ष पापाले काम गर्नुहुन्छ। हामी
6: राष्ट्रिय भेलामा उद्घाटन गर्ने पनि भन्नुभएको छ, के छ स्केड्युल? के छ
5: हामीले निम्तो चाहिँ पठाउनु भएको छ भन्ने कुरा सुनेको छु मैले हाम्रो चाहिँ आयोजक साथी थापाजीहरूलाई पनि होइन। अब आउनुहुन्छ आउनुहुन्न उहाँहरूको कुरा हो त्यो होइन। र अब हाम्रो चाहिँ कार्यक्रम पर्सिदेखि 12:00-1:00 दिन उद्घाटन हुन्छ हाम्रो कार्यक्रम यहाँ।
3: काँग्रेस महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउबाको नाम दुरूपयोग गर्दै पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ। आज केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरे

0: गर्न नसक्ने, पार्टी चलाउन पनि नसक्ने, जिम्मेवारी लिएर जिम्मेवारी पूरा गर्न पनि नसक्ने, हुँदाहुँदा अहिले एक्लै भेला पनि गर्न सक्ने त्यो अवस्थामा उहाँहरू पुग्नु भएको छ। त्यसैले कहिलेकाहीँ उहाँहरूको अवस्था हेर्दा टिट पनि लाग्छ। कार्यक्रम गर्ने हो भने आफ्नो दममा गर्नुहोस् न, शेरबहादुर दाईको ब्यानर नराखी कार्यक्रम नहुने। 26 गते आउनुहुन्छ भन्ने, 28 गते आउनुहुन्छ भन्ने, उप प्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, 35 वर्ष रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका, पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि पनि चाहिँ नि अन्तिममा शेरबहादुर दाईकै चाहिँ शरणमा पर्नु परेको छ। त्यसैले उहाँहरूको त कमजोरी हो, उहाँहरू त एक प्रकारले प्यारासाइटै हो, शेरबहादुर दाई बाहेक उभिन नसक्ने। तर शेरबहादुर दाईलाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई मोहरा बनाएर, तपाईँको काममा बन्दुक राखेर, तपाईँलाई दुरुपयोग गरेर, तपाईँको चरम दुरुपयोग गरेर नेपाली कङ्ग्रेस पार्टीलाई भद्दाभङ्ग पार्न, नेपाली कङ्ग्रेस पार्टीलाई कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, यसबाट म सतर्क हुनका लागि म आग्रह गर्न चाहन्छु।
1: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। थापाका अनुसार अरू 2 सांसदले पनि मौखिक सहमति दिएका छन्। एमाले थापालाई मुख्यमन्त्री बनाउने गरी दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि बढ़ाएको हो। नेपाल आयल निगमले आगामी दशैं तिहार लगायतका चाडबाडमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने जनाएको छ। आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र शाह,
2: महिनामा खपत हुनु पर्थ्यो हामीलाई डाटा 32 लाख 33 लाख, अडिटेड फिगर हेर्दा हुन्छ भने 26 गतसम्म पनि हामी 34 लाख सिलिन्डर ल्याइछ मार्केटमा पठाइछ। भयो के जुन इराक र अमेरिका बीच थोरै द्वन्द हुँदा एउटा आउने बाटो नै एउटै थियो, कहीँ पाउँदैनौँ कि भनेर भनेपछि पोलिसी डिपार्टमेन्टमा आधीमा गएकै हो, समस्या भयो। त्यही पनि हामी आधीमा गएर पनि एक दिन पनि कसैले पाएन भने त्यो वातावरण हुन थियो। अब जब यो पोलिसी डिपार्चर हुनमा केही समय हुँदा के भइदियो भने जुन खाली सिलिन्डर बस्थ्यो र आधीको एकैचोटि प्रेसर आयो नि, त्यसले गर्दा हामीलाई थोरै चाहिँ हम्मे हम्मे भएको छ। हामीलाई आउनमा समस्या छैन, तर फेरि यो पछि 2 महिनापछि दसैँ आउला, तिहार आउला, आधी दिँदा फेरि कन्ज्युमर नै ठगिन्छ। आखिर त्यहीँ धुवानी भाडा त्यति नै लिने, फेरि हरानी पनि त्यत्तिकै, फेरि ग्यास जति जे भए पनि थोरै बसेकै हुन्छ। भनेपछि कन्ज्युमरलाई सकेसम्म घाटा नलागोस्, कुनै त्यस्तो वृद्ध असहाय सुत्केरी नै त्यस्तो छ भने हामी घरमा पनि डेलिभर गरेर, अनि नपाउने केसमा पनि आजको मिटिङमा 5 ठाउँमा जतिखेर स्ट्यान्डमा हामी मान्छे राख्ने टेकुमा।
1: अब खबर फटाफट।
3: माइलो डाँडा रूम्जाटार सड़क 9 वर्षपछि पुनः कालोपत्री गरिने, कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले रमाइलो डाँडादेखि सानिटारसम्मको 6.5 किलोमिटर सड़क स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गर्यो। पछिल्लो 26 दिनमा धनुषा प्रहरीले 81 लाख बढ़ीको अवैध सामान बरामद गर्यो। यो अवधिमा लागु औषध सहित 24 पक्राउ, 19 लागू औषध सम्बन्धी मुद्दा दर्ता। यसअघि 41 बाघ भएको पर्स राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ़ेर 71 पुग्यो। मानवीय क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले बाघ मित्र अभियान सञ्चालन गर्ने तयारी गर्दै, गत वर्षको तुलनामा म्याग्दीमा यस वर्ष आलु उत्पादन 5% घट्यो। यस वर्ष 1840 हेक्टर क्षेत्रफलमा 33,120 मेट्रिक टन आलु उत्पादन। धनकुटाको बेडेटारमा सञ्चालित स्काई वाकमा पर्यटकको घुइँचो, 2081 साउनदेखि सञ्चालनमा आएको स्काई वाकमा 2 वर्षमा 3,09,000 भन्दा बढी पर्यटक पुगे। चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी र मजदूर लगायतलाई 100 रूपियाँमै खाना खुवाउँदै ग्यास नभएर भौतारिएकाहरूलाई राहत। र बाजुराको बढीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 गतेदेखि शुरू हुँदै समुद्री सतहबाट करिब 4,200 मिटर उचाइमा रहेको बढीमालिकामा मेला अघि संचार सम्पर्क सहज बनाउन टेलिकम टावर सञ्चालनमा ल्याउने तयारी तीव्र।
1: कोलम्बियाको भुइँचालोमा परेर हालसम्म 250 बढ़ीको ज्यान गएको छ। अझ 200 बढी हराइरहेका छन्। भूकम्पपछिको भग्नावशेषमा पुरिएकाको खोजी तथा उद्धारका लागि सैनिक, अग्नि नियन्त्रक, स्वयंसेवकहरू खटिएका छन्। भूकम्पले धेरै प्रभावित मध्येको काली शहरबाट पत्रकार जोजे कार्लोस क्वेटो।
4: The situation is quite distressing with dozens of volunteers, dozens of rescue team members, dozens of members of the military, the army, the police, and many people just expecting to hear news from their beloved ones, and very tense situations that are living there at the moment. But the rescue teams demand for total silence to be able to hear any sign of life from under the rubble. One rescue team member told me that they are close to rescue one person alive whose leg is trapped, but beyond that there are no more shop.
1: हौस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मिनी संसद पनि भनिने संसदीय समितिमा सत्तापक्षकै सांसदहरू दुई कितामा प्रहरीको एकीकृत साइबर स्क्याम प्रतिकारी केन्द्र स्थापनाको विषय कहाँ पुग्यो?
1: चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।
0: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले र अन्तर्राष्ट्रिय प्रसङ्गमा अधीनस्थ वेस्ट ब्याङ्कमा दुई प्यालेस्टिनी परिवार आफ्नै घरभित्र घेराबन्दीमा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। प्यालेस्टिनी दुई परिवार अझै पनि अधीनस्थ वेस्ट ब्याङ्कमा आइतबार उनीहरूको बस्तीमा प्रवेश गरेर बस्ती बसाल्न चाहेका इजरेलीहरूका कारण आफ्नै घरभित्र थुनिएर बस्न बाध्य भएका छन्। घटनास्थलमा सबैभन्दा पहिले पुगेका इजरेली सैनिकहरूले ती अतिवादीहरूसँगै प्रार्थना गरिरहेको दृश्य भिडियोमा कैद भएको थियो। वरिष्ठ इजरेली अधिकारीहरूले चिन्ता व्यक्त गरेपछि नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँमा प्रवेश गरेकाहरूले बनाएको एउटा पाल हटाउन थप सुरक्षाकर्मी पठाइएको थियो। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, बीबीसीलाई दिइएको भिडियो सामग्रीमा सुरक्षाकर्मीहरूले ठूलो समूहका बसोबास बसाल्न आएकाहरू विरुद्ध अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरेको देखाइएको छ। ती इजरेलीहरूले हालेका पालहरू हटाइएको छ। बीबीसीकी योलान्ड नेलको भनाई, प्यालेस्टिनी परिवारहरूले उनीहरूको पानी र बिजुली काटिएको र घरमा रहेको खाद्यान्नको भण्डार पनि क्रमशः सकिँदै गएको बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले अमेरिकामा बालबालिकालाई दिइने खोप सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले दशकौंदेखि उपलब्ध प्रमाणहरूलाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै साता हस्ताक्षर गरिएको एउटा आदेशमा खोपहरूको संख्या घटाउन तथा दादुरा, हाँडे र रुबेला विरुद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै खोपका रूपमा दिन आह्वान गरिएको छ। डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहेनम गेब्रायसेसले यसबारे प्रमाणहरू पूर्ण रूपमा स्पष्ट रहेको र खोपहरू सुरक्षित भएको र ती खोपले अटिजम नहुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रूसको नोभोरोसिएस्क बन्दरगाह सहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रूसी नौसैनिकको अन्तिम बलियो पकड रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रूसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुनेमध्ये एकजना 8 वर्षीय बालक रहेको बताइ छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको स्याडो फ्लिटको हिस्सा भएको आशंका गरिएका जहाजहरूलाई रोक्ने युरोपेली संघको योजनाको प्रतिशोध स्वरूप युरोपेली जहाजहरू नियन्त्रणमा लिने धम्की दिएका छन्। उनले रूसी जहाजहरूको आवागमनमा लगाइने प्रतिबन्धलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिएका छन्। र कोलम्बियाले सोमबार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। भूकम्पमा फँसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रयस्थल वा खुला आकाशमुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढी परकम्प गएको बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। मिनी संसद समेत भनिने संघीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूबीच वाद प्रतिवाद भएको छ। प्रहरीमा पोसाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्। गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी बैठकमा आमन्त्रित गरिए पनि गृहमन्त्री उपस्थित भएनन्। शरद केसीले तयार पारेको यो रिपोर्ट सुनौं। रासोपाकै सांसदले उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने र आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुङ्गो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने भनी राखेको धारणाले विवाद निम्ति आएको हो। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव र प्रहरी प्रमुखहरूमाथि आरोप लागेकाले जिम्मेवारीबाट अलग हुन सुझाव दिए।
3: तत्काल छानबिन समिति गठन हुनु पर्यो। त्यो छानबिन समिति बन्दै गर्दाखेरि यो आरोप लाग्दै गर्दाखेरि नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन।

0: बसेर मलाई छानबिन गर भन्न पाइदैन, गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर त भनेर भन्न पाइदैन।
1: रासोपाका अरू दुईजना सांसदले नाम नलिएरै आफ्नै दलका सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। रासोपाका सांसद विक्रम थापाले आमन्त्रित गृह सचिव र प्रहरी प्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे।
2: यदि उहाँहरू दोषी हुनुहुन्छ, उहाँहरूको इन्भल्भमेन्ट छ, कुनै पनि इन्भल्भ छैन, हामी को हौ उहाँहरूलाई चाहिँ के अरे इज्जत र सम्मान गर्ने? कानुनले नै चाहिँ उहाँहरूलाई चाहिँ दण्ड दिन्छ। तर सम्मान प्लिज, यो जमिर सबैको छ, कसैको मर्यादा, कसैको सम्मान र कसैको चाहिँ जतलाई जिगिराएर होइन।
1: रासोपाकै अर्का सांसद प्रेमलाल चौधरीले पनि समिति बनाउन आग्रह गरे, तर समितिले नै दोषी ठहर गर्न नहुने बताउँदै उनले भने,
3: यो अहिले टुङ्ग्याउने विषय होइन, उहाँहरूलाई डिरेक्टली हामीहरूले आरोप लाउन मिल्दैन, उहाँहरूलाई प्रमाणित गर्ने हाम्रो निकाय होइन। सत्य तथ्य छानबिनका लागि उजुरी आइसकेपछि एउटा समिति गठन गरौँ, चाँडोभन्दा चाँडो यसलाई चाहिँ त्यो समिति मार्फत टुङ्ग्याउँ र सिफारिस गर्नुपर्ने लाइन अनुसार हामी जाउँ।
1: रासोपाकै अर्का सांसद रुकेश रञ्जितले पनि आरोप प्रमाणित गर्ने निकाय आफूहरू नभएको बताए। रासोपाकै अर्का सांसद गणेश धिमालले बैठकमा सहभागी उच्च अधिकारीहरूलाई आरोपित गर्ने उद्देश्य नरहेको बताए। आफू लक्षित जवाफ सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले एक मिनट भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए। उनले समितिका सभापतिलाई छलफल व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए। तत्कालै नेकपाका सांसद वर्षमान पुनले सांसद सुनारलाई लक्षित गर्दै आरोप लगाएर भाग्न नहुने टिप्पणी गरे। अर्को विषय, नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना बढ्दै गएको पृष्ठभूमिमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापनामा जोड दिँदै आएको छ। तर प्रहरीले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालय समक्ष पेश गरेको लामो समय बितिसक्दा पनि त्यसमा उल्लेख्य प्रगति भएको देखिँदैन। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेलाई उक्त केन्द्र स्थापनाको उपाध्यायताबारे सोधेका छौँ।
4: पछिल्लो तीन वर्षको मैले डाटा अझै मैले क्लियर गरेर दिनु पर्दाखेरि साइबर स्क्याम तथा फ्रड तथा वित्तीय कसुरसँग सम्बन्धित 19,190 भन्दा बढी उजुरी साइबर ब्युरोमा मात्रै दर्ता भएको छ। नेपाल प्रहरीको 231 स्थानबाट चाहिँ यो मुद्दा दर्ता हुन्छ भनेपछि त्यहाँ अझै ठुलो अझै बढी संख्यामा छ त्यो सबै जोड्दा, र त्यो अब साइबर ब्युरोको मात्रै 2,08,19,00,000 बराबरको साइबर स्क्याम ठगी गरेको उजुरी प्राप्त भएको छ। त्यो 19,190 भन्दा बढी उजुरीमा र 8% मात्रै हारिमा रकम फिर्ता भएको हाम्रो रेकर्डहरूमा देखिन्छ, र यही अनुसारको अन्य उसमा गर्दाखेरि निकै ठुलो संख्यामा स्क्याम हुने ठगी हुने कुराहरू भइरहेको अवस्था छ। र त्यसले गर्दाखेरि अहिले भएको जुन सिस्टम छ, अहिले जुन हिसाबले अनुसन्धान भइरहेछ, त्यो मात्रै नभएर त्यसमा चाहिँ खास गरी नेपाल प्रहरीका अतिरिक्त सम्बन्धित बैङ्क, वित्तीय सेवा प्रदायक, टेलिकम सेवा प्रदायकलाई छिटाछिटै सम्पर्क गर्नुपर्ने जुन झन्झट छ, जुन एउटा चाहिँ स्क्यामिङ गरेको पहिलो एक घन्टालाई गोल्डन आवर भन्छ, त्यो गोल्डन आवरकै उसमा चाहिँ धेरै पैसाहरू धेरै खाताहरूमा गइसकेको अवस्थाले गर्दा खास गरी सामूहिक उत्तरदायित्व र जवाबदेता बनाउनलाई, त्यसै गरी एकल सम्पर्क बिन्दु स्थापना गर्नको लागि, साइबर स्क्याममा प्रयोग खाता रकम रोकाम गर्ने प्रणालीको विकास गर्न, त्यस्तै साइबर स्क्याममा प्रयोग भएका संचार तथा डिजिटल माध्यम निष्क्रिय बनाउनलाई, मूल खाता तथा वालेटको पहिचान र रोका गर्नलाई, त्यसै गरी पीडित संरक्षण तथा रकम फिर्ता गर्नलाई उहाँहरूलाई चाँडोभन्दा चाँडो दिगो कानुन तथा संस्थागत संरचना विकास गर्नलाई, रोकथाम तथा जनचेतना अभिवृद्धि गर्नलाई पनि खास गरी यो हामीले सोचेका छौँ। त्यसै गरी सम्पत्ति शुद्धिकरण निवारण प्रणालीसँगको पनि आबद्धता एउटा हाम्रो यो उद्देश्य छ, लक्ष्य छ यसमा, र अन्तर्राष्ट्रिय निकायसँग प्रभावकारी सूचना आदान प्रदान होस् भन्ने सन्दर्भमा हामीले यो नयाँ चाहिँ यो कन्सेप्ट पेपर तयार गरेर तालुक गृह मन्त्रालयमा रिपोर्ट गरिसकेको अवस्था छ।
5: अब यो चाहिँ पर्याप्त हुन्छ भन्ने देख्नुहुन्छ तपाईँहरू?
4: धेरै हदसम्ममा यसले प्रभावकारिता रूपमा काम गर्न पायो, स्रोत साधन त्यही अनुसारको उपलब्ध हुन सक्यो भने असाध्यै प्रभावकारी हुन्छ। किनभने नेपालमा चाहिँ अब हामी प्रयास गर्दैछौँ, अब उता हेर्दाखेरि भारत लगायत विभिन्न देशहरूमा यो प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
5: मैले चाहिँ यो किन पनि सोधेको भने नेपाल प्रहरीकै यो अनुसन्धानमा खटिने जति पनि स्रोत छ त्यहाँ चाहिँ यो विज्ञताको अनि संख्याको पनि अलिअलि समस्या छ भनेर केही जानकारहरू विज्ञहरू बताउनुहुन्छ। त्यस कारणले
4: त्यो सही कुरा हो, तर अब हामी त्यसमा त्यही अनुसारको म्यान पावरहरू राख्ने काम हुन्थ्यो त्यहाँ, खास गरी रियल टाइम इन्फर्मेसन सेयरिङ होस्, क्राइम प्रिभेन्सन होस्, अन द टाइम एक्सन होस् तुरुन्तै, र ट्रस्ट एन्ड कन्फिडेन्स बिल्डिङ होस् भन्ने सन्दर्भमा हामीले यो गर्न खोजेको हो। यसले मुख्य काम भनेको केन्द्रमा प्राप्त साइबर स्क्याम ठगी सम्बन्धी उजुरी दर्ता वर्गीकरण प्राथमिकरण गर्ने काम हुन्छ। यसमा उजुरी प्राप्त अनुसार सम्बन्धित खाता वालेट रकम प्रभावको तत्काल पहिचान र विश्लेषण गर्ने काम हुन्छ, र जुन सम्बन्धित ब्याङ्क वित्तीय संस्था भुक्तानी सेवा प्रदायक भुक्तानी प्रणाली सञ्चालक दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकसँग तत्काल समन्वय गरी कानुन बमोजिम खाता रोका फुकुवा नम्बर सिम निष्क्रियता डोमेन आइपी ब्लक तथा लक प्रिजर्भेसन गराउने काम हुन्छ। स्क्याममा प्रयोग भएको बेनिफिसियरी एकाउन्टहरू हुन्छ जुन म्युल एकाउन्ट हुन्छ वालेट डिभाइस सिम सेन्डर आइडी फिसिङ लिङ्क मालिसियस एप सोसियल मिडिया एकाउन्ट लगायतका माध्यमको पहिचान र अभिवृद्धिकरण र विश्लेषण गर्न सजिलो हुन्छ। यसमा सम्भावित पीडितलाई तत्काल एसएमएस कल वा अन्य माध्यमबाट सतर्क गराई थप रकम स्थानान्तरण रोक्न सहजीकरण हुन्छ। स्क्यामजन्य रकमको रोक्का फुकुवा प्रमाण सङ्कलन र अनुसन्धानका लागि पनि आवश्यक कागजात तयार गर्ने कार्यमा सजिलो हुन्छ। सम्बन्धित प्रहरी अनुसन्धान निकायलाई प्रमाण तथ्यगत र प्राविधिक विवरण हस्तान्तरण गर्न पनि सजिलो हुन्छ। यावत यसमा चाहिँ धेरै नै यसबाट बेनिफिट हुन्छ यदि यो हामीले ल्याउन सक्यो भने।
5: के जवाफ प्राप्त गर्नु भएको छ र कहिलेसम्म यो सुरु हुने देखिन्छ?
4: तालुक गृह मन्त्रालयबाट पनि यसलाई असाध्यै चाहिँ एउटा चाहिँ प्राथमिकतामा राखेर अगाडि बढेको मैले बुझाएको छु। राष्ट्रिय ब्याङ्क लगायत ब्याङ्क वित्तीय संस्थाहरूमा पनि समन्वय गरेर पत्रचार गर्ने कामहरू भइसकेको भन्ने बुझाएको छु। यसलाई चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास ल्याएको छौँ र त्यही अनुसार हाम्रो पहल पनि भइरहेको अवस्था छ।
1: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले साथी पवनराज पौडेलसँग कुरा गर्दै साझापखमा एकाध विषय संक्षेपमा। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न दुईवटा समिति गठन गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दुईजना आयुक्तको संयोजकत्वमा बन्ने समितिहरूले आप्रवासी नेपालीको मताधिकारका लागि कानुनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा एक महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्नेछन्। कानुनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरुप्रसाद वाग्ले र सूचना प्रविधि विषयमा अध्ययनका लागि आयुक्त राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको आयोगका प्रवक्ता भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन आज सरकारको ध्यान आकर्षण गराएको छ। खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताले शास्ति भोग्नु परेको आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सो विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्।
6: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
1: पछिल्ला केही साता यता आम उपभोक्ताहरूले खाना पकाउने ग्यास पाउन मुस्किल भइरहेको गुनासो गर्दै आएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाल्न आएका इजरायलीहरूले आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरमा घेराबन्दी गरेर राखेका छन्। परिवारहरूले आफूहरूसँग भएका आवश्यक सामग्री सकिँदै गएको बताएका छन् भने मानव अधिकारवादी संस्थाहरूले अधिकारीहरूलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। बुधबार नाबलुस नजिकैको कुसरा गाउँमा उग्र यहुदीहरूको समूहसँग झडप भएपछि इजरायली सुरक्षाकर्मीहरू त्यहाँबाट पछि हटेको बताइएको छ। करिब एक दर्जन त्यस्ता बस्ती बसाल्न आएका इजरायल अझै त्यहाँ रहेका बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
7: प्यालेस्टिनी घरधनीहरूले सुरुमा इजरायली सेनालाई घटनाबारे जानकारी गराएपछि घटनास्थलमा पुगेका सैनिकहरू बस्ती बसाल्न आएका इजरायलीहरूसँगै प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको थियो। अबु रिदी र हसन परिवारहरूले सामाजिक सञ्जाल मार्फत सहयोगका लागि

0: शाहीलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ। मुख्यमन्त्री बाहेकका छ मन्त्रालय मध्ये एमाले चारवटामा दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। दुई हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन प्रभावित बनेको छ। कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। आज बसेको मन्त्री परिषद बैठकपछि कोशी प्रदेश सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका हुन्। एमाले नेकपा बीचको तीन बुधे सहमतिपछि गठबन्धन फेरिएसँगै कांग्रेस बाहिरिएको हो। कोशीमा एमाले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, खानेपानी तथा सिंचाई र सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएको छ। यस्तै भौतिक पूर्वाधार विकास, उद्योग, कृषि तथा सहकारी, स्वास्थ्य र पर्यटन, वन तथा वातावरण मन्त्रालय कांग्रेसको नेतृत्वमा थियो। कांग्रेस महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउबाको नाम दुरूपयोग गर्दै पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ। केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरे,
1: महाधिवेशन पनि गर्न नसक्ने, पार्टी चलाउन पनि नसक्ने, जिम्मेवारी लिएर जिम्मेवारी पूरा गर्न पनि नसक्ने, हुँदाहुँदा अहिले एक्लै भेला पनि गर्न सक्ने त्यो अवस्थामा उहाँहरू पुग्नु भएको छ। त्यसैले कहिलेकाहीँ उहाँहरूको अवस्था हेर्दा टिट पनि लाग्छ। कार्यक्रम गर्ने हो भने आफ्नो दममा गर्नुहोस् न, शेरबहादुर दाईको ब्यानर नराखी कार्यक्रम नहुने। 26 गते आउनुहुन्छ भन्ने, 28 गते आउनुहुन्छ भन्ने, उप प्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, 35 वर्ष रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका, पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि पनि चाहिँ नि अन्तिममा शेरबहादुर दाईकै चाहिँ शरणमा पर्नु परेको छ। त्यसैले उहाँहरूको त कमजोरी हो, उहाँहरू त एक प्रकारले प्यारासाइटै हो, शेरबहादुर दाई बाहेक उभिनै नसक्ने। तर शेरबहादुर दाईलाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई मोहरा बनाएर, तपाईँको काममा बन्दुक राखेर, तपाईँलाई दुरुपयोग गरेर, तपाईँको चरम दुरुपयोग गरेर नेपाली कङ्ग्रेस पार्टीलाई भद्दाभङ्ग पार्न, नेपाली कङ्ग्रेस पार्टीलाई कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, यसबाट म सतर्क हुनका लागि म आग्रह गर्न चाहन्छु।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमा विवाद र अतिक्रमणका विषयमा व्यावसायिक अनुसन्धान संस्थाहरूभन्दा राज्यको नीति प्रतिष्ठान बढ़ी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सीमांकन र राष्ट्रिय नीतिका विषयहरू नीतिगत अनुसन्धानको पाटो भएको स्पष्ट पार्नु भएको हो।
2: भनियो भन्ने कुरा सम्माननीय प्रधानमन्त्रीज्यूले पार्लियामेन्टमा यो कुरा उल्लेख गर्दै गर्दा त्यस लगत्तै परराष्ट्र मन्त्रालयले पनि त्यो कुरा व्याख्या गरिसकेको छ। तपाईँ महोत्तरीको मठियानी भन्ने बजार जानुभएको छ भने कतैको घर एकतिर शौचालय अर्कोतिर छ। सो त्यसैले गर्दाखेरि सुस्ताको अतिक्रमणको बारेमा फ्याक्स नेपालले व्याख्या गर्दैन, किनकि फ्याक्स नेपाल कमर्सियल रिसर्च कम्पनी हो। बजारमा चक्लेट कति बिक्छ र हर्लिक्स कति बिक्छ भन्ने कुरा गर्छ उसले, होइन। सीमाको बारेमा नीति प्रतिष्ठानले भन्ने हो, ट्याक्स पेयर्स मनीबाट जसले रिसर्च गर्छ।
0: सरकारले मुलुकभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।
3: यो BFBS कुल कार्य रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्रेको छ। ललितपुरको नखु क्षेत्रबाट श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा श्रेष्ठ विरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेको थियो। एक सांसदको महिलासँगको तस्विर सामाजिक सञ्जाल हालेको विषयमा उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको घिमिरेको भनाइ छ। हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। भोलि अदालतमा उपस्थित गराउने

0: आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछ।
1: बैठकको शून्य तथा विशेष समयमा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले शास्ति भोग्नु परेको विषय उठाएका थिए। सरकारले मुलुकभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ।
2: प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ।
1: नेपाल आयल निगमले आउँदो दशैं तिहार लगायत चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने जनाएको छ। आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र शाह
3: जुन महिनामा खपत हुनु पर्थ्यो हामीलाई डाटा 32 लाख 33 लाख अडिटेड फिगर हेर्दा हुन्छ भने 26 गतसम्म पनि हामी 34 लाख सिलिन्डर ल्याइसक्यौँ मार्केटमा पठाइसक भयो के जुन इराक र अमेरिका बिच थोरै द्वन्द्व हुँदा एउटा आउने बाटो नै एउटै थियो कहीँ पाउँदैनौ कि भनेर भनेपछि पोलिसी डिपार्टमेन्टमा आधीमा गएकै हो समस्या भयो त्यही पनि हामी आधीमा गएर पनि एक दिन पनि कसैले पाएन भने त्यो वातावरण हुन थियो। अब जब यो पोलिसी डिपार्चर हुनमा केही समय हुँदा के भइदियो भने जुन खाली सिलिन्डर बस्थ्यो र आधीको एकैचोटि प्रेसर आयो नि त्यसले गर्दा हामीलाई थोरै चाहिँ हम्मे भएको छ। हामीलाई आउनमा समस्या छैन तर फेरि यो पछि 2 महिनापछि दसैँ आउला तिहार आउला आधी दिँदा फेरि कन्ज्युमर नै ठगिन्छ आखिर त्यही धुवानी भाडा त्यति नै लिने फेरि हरानी पनि त्यत्तिकै फेरि ग्यास जति जे भए पनि थोरै बसेकै हुन्छ भनेपछि कन्ज्युमरलाई सकेसम्म घाटा नलागोस् कुनै त्यस्तो वृद्ध असहाय सुत्केरी नै त्यस्तो छ भने हामी घरमा पनि डेलिभर गरौँ। अनि
1: अब खबर फटाफट।
4: माइलो डाँडा रुम्जाटार सड़क 9 वर्षपछि पुनः कालोपत्री गरिने कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले रमाइलो डाँडादेखि सानिटारसम्मको 6.5 किलोमिटर सड़क स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गर्यो। पछिल्लो 26 दिनमा धनुषा प्रहरीले 81 लाख बढ़ीको अवैध सामान बरामद गर्यो। यो अवधिमा लागू औषध सहित 24 जना पक्राउ 19 वटा लागू औषध सम्बन्धी मुद्दा दर्ता। यसअघि 41 वटा बाघ भएको पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ़ेर 71 पुग्यो। मानवीय क्षतिलाई शून्यमा जाने लक्ष्यसहित निकुञ्जले बाघ मित्र अभियान सञ्चालन गर्ने तयारी गर्दै गत वर्षको तुलनामा म्याग्दीमा यस वर्ष आलु उत्पादन 5% घट्यो। यस वर्ष 1840 हेक्टर क्षेत्रफलमा 33,120 मेट्रिक टन आलु उत्पादन। धनकुटाको बेडीटारमा सञ्चालित स्काईवाकमा पर्यटकको घुइँचो 2081 साउनदेखि सञ्चालनमा आएको स्काईवाकमा 2 वर्षमा 3,09,000 भन्दा बढ़ी पर्यटक पुगे। चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी कर्मचारी र मजदूर लगायतलाई 100 रूपियाँमै खाना खुवाउँदै ग्यास नभएर भौतारिएकाहरूलाई राहत। र बाजुराको बढी मालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 गतेदेखि शुरू हुँदै समुद्री सतहबाट करिब 4,200 मिटर उचाइमा रहेको बढी मालिकामा मेला अघि संचार सम्पर्क सहज बनाउन टेलिकम टावर सञ्चालनमा ल्याउने तयारी तीव्र।
5: यो PFBS, गोर्खा रेडियो हो।

0: नेपाली काँग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउवा विमानस्थल उत्रिएपछि 5,000 नेता कार्यकर्तासहित एस्कर्टिङ गर्ने तयारी गरेको छ। देउवा भोलि मध्याह त्रिभुवन विमानस्थल उत्रने तालिका छ। देउवालाई विमानस्थलमा भव्य स्वागत गरेर धुम्बा राईको निवाससम्म एस्कर्टिङ गरिने देउवा समूहको तयारी छ। भोलिको तयारीबारे हामीले देउवा निकट नेता कान्छाराम तामाङलाई सोधेका छौं।
1: भोलि हाम्रो के छ भने प्रशासनसँग सबैसँग हाम्रो मिटिङ चिठी पत्र सबै हाम्रो चलिसक्यो छ। भोलि स्वागत गर्नलाई मान्छेहरू त्यही अब मान्छे कति यति हुन्छ भने म त्यस्तो मान्छे यति हुन्छ त म भन्न चाहदिनँ अहिले होइन। सबसे धेरै बढाउने बेसी भन्ने कार्यक्रम हामी गर्दैछु र भोलि 12:30 बजे चाहिँ थाई एयरलाइन्सबाट चाहिँ एयरपोर्टमा ल्यान्ड हुन्छ। हामीले भेट्दाखेरि शेरबहादुरले त्यो 1:15-10 मिनटमा भेटेर हामी त्यो रुट भएर त्यहाँबाट उहाँलाई स्वागत गरेर हामी चाहिँ गौशाला तिलीगङ्गा हुँदै गौशालाबाट चाबेलबाट मार्गन्ज हुँदै उहाँको निवासमा लाने कार्यक्रम गरेका छौँ।
2: हजुर, एक हिसाबले अब शेरबहादुर देवबाजी अब बिरामी भएर उपचारका लागि उहाँ जानुभयो।

0: तपाईँलाई हामीले चाहिँ सरसल्लाह सुझावहरू दिने कुराहरूको लागि आउनु भएको हो।
1: यसो हेर्दाखेरि अब अर्को पक्षलाई देखाउनु हो कि अथवा अरू केही सन्देश दिन खोज्नु भएको हो यो स्वागतको कार्यक्रमले? थापा पक्ष,
0: अब थापा पक्ष थापाले काम गर्नुहुन्छ, हामी पापा पक्ष पापाले काम गर्नुहुन्छ। हामी
1: राष्ट्रिय भेलामा उद्घाटन गर्ने पनि भन्नुभएको छ, के छ स्केड्युल? के छ
0: हामीले निम्तो चाहिँ पठाउनु भएको छ भन्ने कुरा सुनेको छु मैले, हाम्रो चाहिँ आयोजक साथी थापाजीहरूलाई पनि होइन। अब आउनुहुन्छ आउनुहुन्न उहाँहरूको कुरा हो त्यो होइन। र अब हाम्रो चाहिँ कार्यक्रम पर्सिदेखि एक बजे, बाह्रबाट एक बजे दिन उद्घाटन हुन्छ हाम्रो कार्यक्रम यहाँ।
2: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने अल्पसंख्यक सोनाह समुदाय संकटमा परेको छ। पुर्ख्यौली पेसा खोसिएपछि बर्दियाका अधिकांश सोनाह समुदाय ढोकामा ताला लगाएर भारत प्रवेश गरेका छन्। नेपालगंजबाट दिलबहादुर केसी।
3: साँझ बिहानको जो तार्न कठिन भएपछि दुई वर्षीय छोरालाई छिमेकी दिपाको जिम्मा लगाएर बर्दिया गेरुवा गाउँपालिका छ स्थित पर्सिनेका प्रेम र सन्जो सोना कमाईका लागि भारत पस्नु भएको छ।
4: कामको सिलसिलामा आन्टी अंकल कमान जानु भएको छ, त्यही बाबुलाई हेर्न आएको यहाँ।
3: पर्सिनेमा सोना बस्ती छ। आफ्नो पुर्ख्यौली पेसा संकटमा परेपछि अहिले यहाँका सोनाहरू घरमा ताला लगाएर बस्ती छाड्न थालेका छन्। दुखराम सोना,
5: यहाँ त घर धुरी छोडेर 9-10 घर को हिँडेछन् कमाउन। आफ्नो बाल बच्चालाई चाहिँ आफ्नो आफन्तको घरमा चाहिँ राशन शासन भरेर चाहिँ हिँडेछन् आमा बुवाहरू।
3: निकुञ्ज क्षेत्रमा माछा मार्न तथा बगरमा बालुवा चालेर सुन खोज्ने काममा लगाइएको प्रतिबन्धले सोनाहरूको पुर्ख्यौली पेसा संकटमा छ। आफ्नो परम्परागत पेसा गर्न नपाइने र खेतीपातीका लागि जग्गा जमिन नभएपछि सरकारले विपन्न आवास कार्यक्रम मार्फत बनाइदिएको घरले मात्र नपुग्ने अर्जुन सोनाहको भनाइ छ।
6: सरकार घर त दिएछ, जग्गा जमिन त दिए छैन, त्यो घरमा बसेर घर कुरेर बसौँ भने खानु त मिल्दैन, कमाउनु जानु पर्यो बाहिर, तब खानु मिल्छ हामीले।
3: अल्पसंख्यक तथा लोक उन्मुख समुदायको पेसा संरक्षण र उनीहरूलाई रोजगारीसँग जोड्न आफूहरू प्रयासरत रहेको बाँके क्षेत्र नम्बर एकबाट निर्वाचित सुरेश चौधरी बताउनुहुन्छ।
7: त्यसको लागि अब मैले जनेर कुराकानी उठाउँला, अब विदेशहरू बन्दैछन् सोना जातिलाई पनि त्यस दायराभित्र राखेर कसरी संरक्षित गर्न सकिन्छ, तिनीहरूको विकल्प फेरि भारत पस्नुपर्ने विदेश हिँड्नुपर्ने स्थितिबाट रोक्नका लागि राज्यसँग कुराकानीहरू के हुन्छ समितिमा कुरा गरेर गरौँला नि।
3: लुम्बिनी प्रदेशका बाँके र बर्दिया त्यसै गरी सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने सोनाह समुदायको जनसङ्ख्या 1467 जना रहेको सरकारी तथ्याङ्क छ।
2: अर्थमन्त्री डाक्टर सोनी मुवागले तनहुँको घुमाउने पुलको निर्माण नयाँ ठेक्काबाट हुने बताउनु भएको छ। आबुखैरी नितिनमा आयोजित कार्यक्रममा उहाँले घुमाउने पुल निर्माणको ठेक्का तोडिसकिएकाले अब नयाँ ठेक्का मार्फत निर्माण गरिने बताउनु भएको हो। आबुखैरिनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुलमा कहिले बाढीले क्षति पुर्याउने, कहिले डिजाइन परिवर्तन गर भनेर दबाव दिइने जस्ता कारणले निर्माणमा ढिलाइ भएको उहाँको भनाई छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
8: यो BFBS कुल खबर रेडियो हो।

0: સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: काँग्रेस महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम दुरूपयोग गर्दै पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ. केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरे,
4: महाधिवेशन पनि गर्न नसक्ने, पार्टी चलाउन पनि नसक्ने, जिम्मेवारी लिएर जिम्मेवारी पूरा गर्न पनि नसक्ने, हुँदाहुँदा अहिले एक्लै भेला पनि गर्न सक्ने त्यो अवस्थामा उहाँहरू पुग्नु भएको छ. त्यसैले कहिलेकाहीँ उहाँहरूको अवस्था हेर्दा टिट पनि लाग्छ. कार्यक्रम गर्ने हो भने आफ्नो दममा गर्नुहोस् न, शेरबहादुर दाईको ब्यानर नराखी कार्यक्रम नहुने. 26 गते आउनुहुन्छ भन्ने, 28 गते आउनुहुन्छ भन्ने, उप प्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, 35 वर्ष रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका, पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि पनि चाहिँ नि अन्तिममा शेरबहादुर दाईकै चाहिँ शरणमा पर्नु परेको छ. त्यसैले उहाँहरूको त कमजोरी हो, उहाँहरू त एक प्रकारले प्यारासाइटै हो, शेरबहादुर दाई बाहेक उभिन नसक्ने. तर शेरबहादुर दाईलाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई मोहरा बनाएर, तपाईँको काममा बन्दुक राखेर, तपाईँलाई दुरुपयोग गरेर, तपाईँको चरम दुरुपयोग गरेर नेपाली कङ्ग्रेस पार्टीलाई भद्दाभङ्ग पार्न, नेपाली कङ्ग्रेस पार्टीलाई कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, यसबाट म सतर्क हुनका लागि म आग्रह गर्न चाहन्छु.
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमा विवाद र अतिक्रमणका विषयमा व्यावसायिक अनुसन्धान संस्थाहरूभन्दा राज्यको नीति प्रतिष्ठान बढ़ी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनु भएको छ. काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सीमाङ्कन र राष्ट्रिय नीतिका विषयहरू नीतिगत अनुसन्धानको पाटो भएको स्पष्ट पार्नु भएको हो.
5: कतै कसरी व्याख्या गरियो, कतै कसरी त्यसलाई भनियो भन्ने कुरा सम्मान्य प्रधानमन्त्रीज्यूले पार्लियामेन्टमा यो कुरा उल्लेख गर्दै गर्दा त्यस लगत्तै परराष्ट्र मन्त्रालय

0: लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई मुलुकको निर्विकल्प शक्ति बन्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछाने,
1: विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु चाहिँ विकल्प हो। हामी विकल्प बन्न आएका हौ, विकल्प खोज्न आएका होइनौँ। वैकल्पिक शक्ति होइन रासुपा, निर्विकल्प शक्ति बन्नुपर्छ। हाम्रो विकल्प फेरि खोज्न थालियो भने, अब त्यसपछि आउनेको विकल्प फेरि खोज्न थालियो भने, हो विकल्प खोज्नुपर्छ। जब सही बाटोमा हिँड्न छोड्दछ कोही र आम मानिसको कुरा सुन्न छोड्दछ कोही र यसबाट कोही हुँदैन भन्ने ठाउँमा पुग्यो भने विकल्प सोच्नु पर्दछ। विकल्प खोजिरहने चिजलाई विकल्प भनिँदैन जस्तो लाग्छ मलाई। त्यसैले निर्विकल्प काम गर्ने जिम्मेवारी तपाईँ हाम्रो काँधमा आएको छ। कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ, कत्रो बन्दैछ भन्ने थाहा पाउन गाह्रो छ। रासुपा एक ढङ्गमा भन्नुहुन्छ भने बलियो स्ट्रक्चर भन्दा पहिल्यै धेरै तल्लाको पार्टी बनेको त हो, मैले आज यहाँलाई स्वीकार्नै पर्छ। तर युवाहरूको चाहना यही थियो, परिवर्तन एकदमै जरुरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाका रूपमा हेरेका थिए।
0: सर्वोच्च अदालतले नेपाल रेड क्रस सोसाइटीको तदर्थ समितिले गरेको विधान संशोधनलाई अधिकार क्षेत्रविहीन ठहर गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
2: नेपाल रेड क्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिलबहादुर बुढा लगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुङ्गानाको एकल इजलासले विधानको 19 संशोधनलाई यथास्थितिमा राख्न आदेश दिएको हो। सर्वोच्चको आदेशमा नेपाल रेड क्रस सोसाइटीको विधान 2020 दफा 58 उद्धृत गर्दै विधान संशोधन गर्ने अधिकार केवल केन्द्रीय सभालाई मात्र भएको र त्यसका लागि सदस्य संख्याको 2/3 बहुमत आवश्यक पर्ने उल्लेख छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तदर्थ समितिलाई दिएको कार्यक्षेत्रगत शर्तमा पनि विधान संशोधनको अधिकार नदिएको अदालतले भनेको छ। तदर्थ समितिले आवश्यकताको सिद्धान्तको सहारा लिँदै गत वैशाख 4 गते विधान संशोधन गर्ने निर्णय गरेको थियो, तर सर्वोच्चले उक्त कार्यलाई प्रथम दृष्टिमा नै अधिकार क्षेत्रविहीन एवं विधान विपरीत देखिएको ठहर गरेको छ। अदालतले रिटको अन्तिम टुङ्गो नलागेसम्म संशोधित विधान कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा आदेश दिएको छ।
0: नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। थापाका अनुसार 2 सांसदले पनि मौखिक सहमति दिएका छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो PFBS गोर्खा

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतले 5 वर्ष नाघेका मुद्दालाई आउँदो पुष मसान्तसम्म शून्यमा ल्याउने सहितका कार्ययोजना पारित गरेको छ। यो आर्थिक वर्षलाई फैसला लेखन वर्ष घोषणा गर्दै सर्वोच्चको पूर्ण बैठकले प्रस्तावहरू पारित गरेको हो। योजना तय गर्न मुख्य रजिस्ट्रार विमल पौडेलको नेतृत्वमा 10 सदस्यीय वार्षिक कार्ययोजना तर्जुमा समूह गठन गरिएको थियो। योजना तय गर्न मुख्य रजिस्ट्रार विमल पौडेलको नेतृत्वमा 10 सदस्यीय वार्षिक कार्ययोजना समूह कार्ययोजना तर्जुमा समूह गठन गरिएको थियो। यस्तै रजिस्ट्रार बाबुराम दाहालको नेतृत्वमा 6 सदस्यीय योजना तर्जुमा कार्य समूह बनाइएको थियो। मूल समूहका सदस्य सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले वार्षिक कार्ययोजना पारित भएको जानकारी दिनुभएको हो। छिटो न्याय सम्पादन गर्न तोकिएको इजलासबाट प्रतिदिन करिब 12 मुद्दा फर्च्योट गर्ने भनिएको छ। मुद्दा हेर्न नमिल्ने न्यायाधीशलाई गोला प्रक्रियाबाट बाहेक गर्ने प्रस्ताव समेत पारित भएको छ। यही साउन 25 गते बसेको बैठकबाट वार्षिक कार्ययोजना पारित भएको हो। सर्वोच्चमा हाल 27,400 बढी मुद्दा विचाराधीन छन्, जसमध्ये 2 वर्ष नाघेका 9,860, 3 वर्ष नाघेका 5,640, 4 वर्ष नाघेका 2,876 र 5 वर्ष नाघेका 1,265 छन्। 5 वर्ष नाघेका मुद्दालाई आउँदो 2083 पुष मसान्तसम्म शून्यमा ल्याइने भनिएको छ। यसका अलावा सर्वोच्चले कैद अवधि कम्तीमा 50% भुक्तान गरेका थुनुवा महिला बालबालिका ज्येष्ठ नागरिक सम्बन्धी मुद्दालाई छुट्टै समूह बनाएर प्राथमिकतामा सुनवाई गर्ने जनाएको छ। योजना अनुसार राष्ट्रिय महत्वका मुद्दा वा कानूनी उपचार ढिलो हुँदा औचित्य हराउने मुद्दालाई प्राथमिकतामा राखिने बताइएको छ। छिटो न्याय सम्पादन गर्न तोकिएको इजलासबाट प्रतिदिन करिब 12 मुद्दा फर्छेवट गर्ने भनिएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देश

समयमा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले शास्ति भोग्नु परेको विषय उठाएका थिए। सर्वोच्च अदालतले प्रहरी हिरासत र कार्यालयमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न र प्रहरीले बडी वर्न क्यामेरा शरीरमा बाँध्ने प्रक्रिया क्यामेरा प्रयोग गर्न माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले रिट निवेदन दर्ता गर्न आदेश दिएको हो। यसअघि सर्वोच्च प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै गरेको दरपीठको निर्णयको आदेशलाई इजलासले बदर गरिदिएको हो। यस्तो गम्भीर प्रकृतिको विवादलाई प्रारम्भिक चरणमै दर्ता रोकेर सुनवाईबाट वञ्चित गर्नु न्यायोचित नहुने भएकाले रजिस्ट्रारले यसअघि गरेको दरपीठको निर्णय बदर गरिएको आदेशमा जनाइएको छ। यसअघि यही साउन 21 गते सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट निवेदन दर्ता गर्न अस्वीकार गर्दै दरपीट गरिदिनु भएको थियो। कानूनका विद्यार्थी विवेक चौधरी, विकास यादव लगायतले रिट दायर गर्नुभएको हो। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाइएको छ। लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 नागेको छ। कंगोमा भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ, हिजोसम्म कंगोका 5 प्रान्तमा 4300 बढ़ीमा इबोला संक्रमण पुष्टि भएकामा 2000 बढ़ीको ज्यान गएको छ। यसैबीच अधिकारीहरूले कंगोमा इबोला संक्रमणको महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। विश्व स्वास्थ्य संगठनले पूर्वाधार सुदृढीकरण गर्न उपचार केन्द्रको विस्तार भइरहेको जनाएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईको मन्त्री परिषद 2 सातादेखि मन्त्रीविहीन छ। यही साउन 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कम्युनिष्ट पार्टीका नेता साईलाई मन्त्रालय भागभण्डा मिलाउन सकस परेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालयमध्ये एमाले 4 दावी गरेको छ भने सरकारको नेतृत्व गरेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल आयल निगमले आउँदो दशैं तिहार लगायत चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने जनाएको छ। आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र शाह
4: जुन महिनामा खपत हुनु पर्थ्यो हामीलाई डाटा 32 लाख 33 लाख अडिटेड फिगर हेर्दा हुन्छ भने 26 गतसम्म पनि हामी 34 लाख सिलिन्डर ल्याइसक मार्केटमा पठाइसक भयो के जुन इराक र अमेरिका बिच थोरै द्वन्द्व हुँदा एउटा आउने बाटो नै एउटै थियो कहीँ पाउँदैनौ कि भनेर भनेपछि पोलिसी डिपार्टमेन्ट आधीमा गएकै हो समस्या भयो त्यही पनि हामी आधीमा गएर पनि एक दिन पनि कसैले पाएन भने त्यो वातावरण हुन अब जब यो पोलिसी डिपार्चर हुनमा केही समय हुँदा के भइदियो भने जुन खाली सिलिन्डर बस्थ्यो र आधीको एकैचोटि प्रेसर आयो नि त्यसले गर्दा हामीलाई थोरै चाहिँ हम्मे हम्मे भएको छ हामीलाई आउनमा समस्या छैन तर फेरि यो पछि 2 महिनापछि दसैँ आउला तिहार आउला आधी दिँदा फेरि कन्ज्युमर नै ठगिन्छ आखिर त्यही धुवानी भाडा त्यति नै लिने फेरि हरानी पनि त्यत्तिकै फेरि ग्यास जति जे भए पनि थोरै बसेकै हुन्छ भनेपछि कन्ज्युमरलाई सकेसम्म घाटा नलागोस् कुनै त्यस्तो वृद्ध असहाय सुत्केरी नै त्यस्तो छ भने हामी घरमा पनि डेलिभर गऱ्यौँ अनि नपाउने केसमा पनि आजको मितिमा 5 वटा ठाउँमा जतिखेर स्ट्यान्ड भयो हाम्रो मान्छेलाई टेकुमा
3: सरकारले मुलुकभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ।
5: प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ।
3: प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्रेको छ। ललितपुरको नखु क्षेत्रबाट श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा श्रेष्ठ विरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेको प्रहरीको भनाइ छ। एक सांसदको महिला संघको तस्विर सामाजिक सञ्जालमा हालेको विषयमा उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको घिमिरेको भनाइ छ। हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। भोलि अदालतमा उपस्थित गराउने तयारी छ। राष्ट्रिय मानवाधिकार आयोगले युवाहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको

0: प्रतिवेदन 45 दिनभित्र पेश गर्न सम्बन्धित मन्त्रालयले निर्देशन दिएको छ। समितिको बैठकले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अन्य सम्बन्धित निकायसँग समन्वय गरी प्रतिवेदन तयार गर्न भनेको हो। बैठकले मुलुकभर सञ्चालित बाल सुधार गृहमा रहेको भौतिक पूर्वाधारको अवस्था, स्वीकृत क्षमता र वास्तविक संख्या, क्षमताभन्दा बढी बालबालिका राखिएको अवस्थामा तथा उमेर र कसुरको प्रकृति अनुसार उपयुक्त व्यवस्थापन भए नभएको स्पष्ट पार्न भनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमा विवाद र अतिक्रमणको विषयमा व्यावसायिक अनुसन्धान संस्था भन्दा राज्यको नीति प्रतिष्ठान बढ़ी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सीमाङ्कन र राष्ट्रिय नीतिका विषयहरू नीतिगत अनुसन्धानका पाटो भएको स्पष्ट पार्नुभयो।
1: कतै कसरी व्याख्या गरियो, कतै कसरी त्यसलाई भनियो भन्ने कुरा सम्माननीय प्रधानमन्त्रीज्यूले पार्लियामेन्टमा यो कुरा उल्लेख गर्दै गर्दा त्यस लगत्तै परराष्ट्र मन्त्रालयले पनि त्यो कुरा व्याख्या गरिसक्यो। तपाईँ महोत्तरीको मठियानी भन्ने बजार जानुभएको छ भने कतैको घर एकतिर शौचालय अर्कोतिर छ। सो त्यसैले गर्दाखेरि सुस्ताको अतिक्रमणको बारेमा फ्याक्स नेपालले व्याख्या गर्दैन, किनकि फ्याक्स नेपाल कमर्सियल रिसर्च कम्पनी हो। बजारमा चक्लेट कति बिक्छ र हर्लिक्स कति बिक्छ भन्ने कुरा गर्छ उसले, होइन। सीमाको बारेमा नीति प्रतिष्ठानले भन्ने हो, ट्याक्स पेयर्स मनीबाट जसले रिसर्च गर्छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: स्मार्ट टेलिकम लिलामी प्रकरणमा 22 जना विरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। स्मार्ट टेलिकम एन्सल र नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका पदाधिकारी 7 विदेशी नागरिक सहित 22 जना विरूद्ध 96,12,17,00,000 रूपियाँ मेगो माग दावी सहित मुद्दा चलाइएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले करिब 3 महिना लामो अनुसन्धानपछि तयार पारेको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो। अभियोग पत्रमा प्रतिवादी विरूद्ध आपराधिक विश्वासघात तथा ठगी संगठित अपराध र ब्याङ्क तथा वित्तीय अपराध बाफिया ऐन अन्तर्गत कार्यवाही गर्न माग गरिएको छ। मुद्दामा एनसेलका अध्यक्ष सतीश लाल आचार्य, संचालक सदस्य सचिन लाल आचार्य सहितलाई प्रतिवादी बनाइएको छ। यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, सीईओ ज्योति प्रकाश पाण्डे सहित 8 जनालाई प्रतिवादी बनाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी सहित स्मार्ट टेलिकमको लिलामी प्रतिस्पर्धामा सहभागी भएका अन्य 3 कम्पनीका व्यक्तिलाई प्रतिवादी बनाइएको छ। अभियोग पत्र अनुसार तीनवटै संस्था र पदाधिकारी विरूद्ध अलग अलग बिगो दावी गरिएको छ। नेपाली काँग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउबा विमानस्थल उत्रिएपछि 5,000 नेता कार्यकर्ता सहित एस्कर्टिङ गर्ने तयारी गरेको छ। देउबा आज मध्याह त्रिभुवन विमानस्थल उत्रने तालिका छ। देउबालाई विमानस्थलमा भव्य स्वागत गरेर धुम्बा राईको निवाससम्म एस्कर्टिङ गरिने देउबा समूहको तयारी छ। यो तयारीबारे हामीले देउबा निकट नेता कान्छाराम तामाङलाई सोधेका छौँ।
4: भोलि हाम्रो के छ भने प्रशासनसँग सबैसँग हाम्रो मिटिङ चिठी पत्र सबै हाम्रो चलिसकेको छ। भोलि स्वागत गर्नलाई मान्छेहरू त्यही हो, मान्छे कति यति यति हुन्छ भने म त्यस्तो मान्छे यति हुन्छ त म भन्न चाहदिनँ अहिले, होइन। सबसे धेरै बढाउने बेसी बेसी भन्ने कार्यक्रम हामी गर्दैछौँ र भोलि 12:30 बजे चाहिँ थाई एयरलाइन्सबाट चाहिँ एयरपोर्टमा ल्यान्ड हुन्छ। हामीले भेट्दाखेरि शेरबहादुर दाइले त्यो 1:10-15 मिनटमा भेटेर हामी त्यो रुट भएर त्यहाँबाट उहाँलाई स्वागत गरेर हामी चाहिँ गौशाला तिलिगङ्गा हुँदै गौशालाबाट चाबेलबाट मार्गन्ज हुँदै उहाँको निवासमा लाने कार्यक्रम गरेका छौँ।
5: हजुर, एक हिसाबले अब शेरबहादुर देवबाजी अब बिरामी भएर उपचारका लागि उहाँ जानुभएको हो। बिरामी भएर उपचारका लागि जानुभएको मान्छेलाई किन यति धपाइदिन लाग्नु भएको छ स्वदेश फर्किँदा?
4: यस्तो त बिरामी यस्तो छ, उहाँको बिरामी पनि अहिले अब सबै रिपोर्टहरू मैले सोधेर बुझिएको कुरा मैले डाइरेक्टली शेरबहादुर दाइसँग कुरा गर्दाखेरि रिपोर्टहरू अहिले सबै ठिक भएको हिसाबले चाहिँ उहाँ आउनु लाग्नु भएको र हाम्रो यो चाहिँ हामीले चाहिँ यहाँबाट चाहिँ हाम्रो चाहिँ विशेष राष्ट्रिय भेला नेपाली काङ्ग्रेसको राष्ट्रिय भेला कार्यक्रम आउनुपछि 29-30-31 गते यहाँ धुम्बारेमा मिरा पार्टी प्यालेसमा छ, त्यसको लागि पनि सम्बोधन गर्नु पनि तर उहाँको स्वास्थ्य ठिक भएर अब चाहिँ नेपालमा चाहिँ अब स्वास्थ्य ठिक भइसकेपछि उहाँ यहीँ आएर चाहिँ सबैलाई हामीलाई चाहिँ सरसल्लाह सुझावहरू दिने कुराहरूको लागि आउनु भएको
5: हो। यसो हेर्दाखेरि अब अर्को पक्षलाई देखाउनु हो कि अथवा अरू केही सन्देश दिन खोज्नु भएको हो यो स्वागतको कार्यक्रमले?
4: कस्तो अर्को पक्ष भने कुन अर्को पक्ष?
5: थापा पक्ष।
4: अब थापा पक्ष थापाले काम गर्नुहुन्छ, हामी पापा पक्ष पापाले काम गर्नुहुन्छ। हामी
5: राष्ट्रिय भेलामा उद्घाटन गर्ने पनि भन्नुभएको छ, के छ स्केड्युल?
4: हामीले निम्तो पठाउनु भएको छ भन्ने कुरा सुनेको

0: 1200 मिटरमा छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले यही साउन 8 गते बढी मालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको थियो। नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक ब्रिजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको छ। जडानस्थलमा आवश्यक सामग्री पुगेको गरी 5 दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने टेलिकमले जनाएको छ। सगरमाथा आधार शिविर क्षेत्रमा समेत 4G सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको टेलिकमको भनाइ छ। डोल्पाको त्रिपुरा सुन्दरी 6 लहान तथा ठुलीभेरी नगरपालिका 1 दुनै क्षेत्रमा समुद्री सतहबाट 3,900 मिटर उचाइमा 4G सेवा सञ्चालनमा आइसकेको छ। ताप्लेजुङको ओलाङचुङ गोलामा 3,400 मिटर उचाइमा पनि 4G सेवा सुरु भएको छ।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ. राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको सहज आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो.
4: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ. साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछ.
3: बैठकको शून्य तथा विशेष समयमा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले शास्ति भोग्नु परेको विषय उठाएका थिए. सर्वोच्च अदालतले 5 वर्ष नागेका मुद्दालाई आउँदो पुष मसान्तसम्म शून्यमा ल्याउने सहितका कार्ययोजना पारित गरेको छ. यो आर्थिक वर्षलाई फैसला लेखन वर्ष घोषणा गर्दै सर्वोच्चको पूर्ण बैठकले प्रस्तावहरू पारित गरेको हो. योजना तय गर्न मुख्य रजिस्ट्रार विमल पौडेलको नेतृत्वमा 10 सदस्यीय वार्षिक कार्ययोजना तर्जुमा समूह गठन गरिएको थियो. यस्तै रजिस्ट्रार बाबुराम दाहालको नेतृत्वमा 6 सदस्यीय योजना तर्जुमा कार्य समूह बनाइएको थियो. मूल समूहका सदस्य सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले वार्षिक कार्ययोजना पारित भएको जानकारी दिनुभएको हो. छिटो न्याय सम्पादन गर्न तोकिएको इजलासबाट प्रतिदिन करिब 12 मुद्दा फर्छेवट गर्ने भनिएको छ. यही साउन 25 गते बसेको बैठकबाट वार्षिक कार्ययोजना पारित भएको हो. सर्वोच्चमा हाल 27,400 बढी मुद्दा विचाराधीन छन्. 5 वर्ष नागेका मुद्दालाई आउँदो 2083 पुष मसान्तसम्म शून्यमा ल्याइने भनिएको छ. यसका अलावा सर्वोच्चले कैद अवधि कम्तीमा 50% भुक्तान गरेका थुनुवा महिला बालबालिका ज्येष्ठ नागरिक सम्बन्धी मुद्दालाई छुट्टै समूह बनाएर प्राथमिकतामा सुनवाई गर्ने जनाएको छ. योजना अनुसार राष्ट्रिय महत्वका मुद्दा वा कानूनी उपचार ढिलो हुँदा औचित्य हराउने मुद्दालाई प्राथमिकतामा राखिने बताइएको छ. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी वैकल्पिक शक्ति मात्र नभई मुलुकको निर्विकल्प शक्ति बन्नुपर्ने बताउनु भएको छ. काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछाने
5: विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु चाहिँ विकल्प हो. हामी विकल्प बन्न आएका हौँ, विकल्प खोज्न आएका होइनौँ. वैकल्पिक शक्ति होइन राष्ट्रपा, निर्विकल्प शक्ति बन्नुपर्छ. हाम्रो विकल्प फेरि खोज्न थालियो भने त्यसपछि आउनेको विकल्प फेरि खोज्न थालियो भने हो विकल्प खोज्नुपर्छ. जब सही बाटोमा हिँड्न छोड्दछ कोही र आम मानिसको कुरा सुन्न छोड्दछ कोही र यसबाट कोही हुँदैन भन्ने ठाउँमा पुग्यो भने विकल्प सोच्नु पर्दछ. विकल्प खोजिरहने चिजलाई विकल्प भनिँदैन जस्तो लाग्छ मलाई. त्यसैले निर्विकल्प काम गर्ने जिम्मेवारी तपाईँ हाम्रो काँधमा आएको छ. कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ, कत्रो बन्दैछ भन्ने थाहा पाउन गाह्रो छ. राष्ट्रपा एक ढङ्गमा भन्नुहुन्छ भने बलियो स्ट्रक्चर भन्दा पहिल्यै धेरै तल्लाको पार्टी बनेको त हो, मैले आज यहाँलाई स्वीकार्नै पर्छ. तर युवाहरूको चाहना यही थियो, परिवर्तन एकदमै जरुरी भएको थियो र विकल्पका रूपमा हामीलाई जनताले आशा र भरोसाका रूपमा हेरेका थिए.
3: सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले गरेको विधान संशोधनलाई अधिकार क्षेत्रविहीन ठहर गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ.
6: नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिल बहादुर बुढा लगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुङ्गानाको एकल इजलासले विधानको 19 संशोधनलाई यथास्थितिमा राख्न आदेश दिएको हो. सर्वोच्चको आदेशमा नेपाल रेडक्रस सोसाइटीको विधान 2020 दफा 58 उद्धृत गर्दै विधान संशोधन गर्ने अधिकार केवल केन्द्रीय सभालाई मात्र भएको र त्यसका लागि सदस्य संख्याको 2/3 बहुमत आवश्यक पर्ने उल्लेख छ. महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तदर्थ समितिलाई दिएको

0: 2000 नागेको छ। कङ्गोमा भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ, हिजोसम्म कङ्गोका 5 वटा प्रान्तमा 4300 बढीमा इबोला संक्रमण पुष्टि भएकामा 2000 बढीको ज्यान गइसकेको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्रेको छ। ललितपुरको कुसुन्तीबाट गएको साँझ श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा श्रेष्ठ विरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेको थियो। एक सांसदको महिला संघको तस्विर सामाजिक सञ्जालमा हालेको विषयमा उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको घिमिरेको भनाइ छ। हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। श्रेष्ठलाई आज अदालतमा उपस्थित गराउने तयारी रहेको प्रहरीको भनाइ छ। नेपाली काँग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम दुरूपयोग गर्दै पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनु भएको छ। केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री घिमिरे
4: महाधिवेशन पनि गर्न नसक्ने, पार्टी चलाउन पनि नसक्ने, जिम्मेवारी लिएर जिम्मेवारी पूरा गर्न पनि नसक्ने, हुँदाहुँदा अहिले एक्लै भेला पनि गर्न सक्ने त्यो अवस्थामा उहाँहरू पुग्नु भएको छ। त्यसैले कहिलेकाहीँ उहाँहरूको अवस्था हेर्दा टिट पनि लाग्छ। कार्यक्रम गर्ने हो भने आफ्नो दममा गर्नुहोस् न, शेरबहादुरको ब्यानर नराखी कार्यक्रम नहुने। 26 गते आउनुहुन्छ भन्ने, 28 गते आउनुहुन्छ भन्ने, उप प्रधानमन्त्री भएका, महामन्त्री भएका, उपसभापति भएका, देश चलाएका, 35 वर्ष रजगज गरेका, सम्पूर्ण पार्टीको ठेक्का लिएका, पार्टीलाई मुठीमा कैद गरेका व्यक्तिहरू आज फेरि पनि चाहिँ नि अन्तिममा शेरबहादुरकै चाहिँ शरणमा पर्नु परेको छ। त्यसैले उहाँहरूको त कमजोरी हो, उहाँहरू त एक प्रकारले प्यारासाइटै हो, शेरबहादुर बाहेक उभिन सक्ने। तर शेरबहादुर दाईलाई म आग्रह गर्न चाहन्छु, तपाईँलाई मोहरा बनाएर, तपाईँको काममा बन्दुक राखेर, तपाईँलाई दुरुपयोग गरेर, तपाईँको चरम दुरुपयोग गरेर नेपाली कङ्ग्रेस पार्टीलाई भद्दाभङ्ग पार्न, नेपाली कङ्ग्रेस पार्टीलाई कमजोर पार्न जुन प्रयत्न भइराखेको छ, यसबाट म सतर्क हुनका लागि म आग्रह
3: कोशी प्रदेश सरकारबाट नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। हिजो बसेको मन्त्री परिषद बैठकपछि कोशी प्रदेश सरकारमा सहभागी 4 मन्त्री र 1 राज्यमन्त्रीले राजीनामा दिएका हुन्। एमाले र नेकपा बीचको 3 बुँदे सहमतिपछि गठबन्धन फेरिएसँगै काँग्रेस बाहिरिएको हो। कोशीमा एमाले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, खानेपानी तथा सिंचाई र सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएको छ। यस्तै भौतिक पूर्वाधार विकास, उद्योग, कृषि तथा सहकारी, स्वास्थ्य र पर्यटन, वन तथा वातावरण मन्त्रालय काँग्रेसको नेतृत्वमा थियो। सरकारले मुलुकभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ।
5: प्रधानमन्त्री कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा लिनका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने अन्यलता हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आवेदनहरू डिजिटल समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयन को मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई तोकिएको छ।
3: अब खबर फटाफट।
6: माइलो डाँडा रूमजटार सड़क 9 वर्षपछि पुनः कालोपत्री गरिने कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले रमाइलो डाँडादेखि सानिटारसम्मको 6.5 किलोमिटर सड़क स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गर्यो। पछिल्लो 26 दिनमा धनुषा प्रहरीले 81 लाख बढ़ीको अवैध सामान बरामद गर्यो। यो अवधिमा लागू औषध सहित 24 जना पक्राउ, 19 वटा लागू औषध सम्बन्धी मुद्दा दर्ता। यसअघि 41 वटा बाघ भएको पर्स राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ़ेर 71 पुग्यो। मानवीय क्षतिलाई शून्यमा जाने लक्ष्यसहित निकुञ्जले बाघ मित्र अभियान सञ्चालन गर्ने तयारी गर्दै गत वर्षको तुलनामा म्याग्दीमा यस वर्ष आलु उत्पादन 5% घट्यो। यस वर्ष 1840 हेक्टर क्षेत्रफलमा 33,120 मेट्रिक टन आलु उत्पादन। धनकुटाको बेडेटारमा सञ्चालित स्काई वाकमा पर्यटकको घुइँचो। 2081 साउनदेखि सञ्चालनमा आएको स्काई वाकमा 2 वर्षमा 3,09,000 भन्दा बढ़ी पर्यटक पुगे। चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन कठिन भएका विद्यार्थी, कर्मचारी र मजदूर लगायतलाई 100 रूपियाँमै खाना खुवाउँदै ग्यास नभएर भौतारिएकाहरूलाई राहत। र बाजुराको बढी मालिक